0: महसुस गरेका छौँ।
1: संघीय अनुदान मार्फत गाउँपालिकाको 4 लाख र जोखिममा रहेका परिवारले जग्गा सहित 4 लाखको श्रमदान गरी प्रति घर 8 लाखको लागतमा आवास निर्माण गरिएका हुन्। पक्की 2 कोठे प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ। 8 वडाका 8 सुरक्षित ठाउँमा निर्माण भएका घर भूकम्प प्रतिरोधी समेत छन्। मिल्ले गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउन्द
2: 2079 भाद्र 22 गतेको बाढी पहिरोबाट जोखिममा रहेका समुदायलाई जीवन सुरक्षाका लागि के गर्ने त भन्ने कार्यपालिकाको निर्णयले हाम्रा जोखिममा रहेका समुदायहरूलाई उहाँहरूको जीवन सुरक्षित गर्नुपर्छ भनेर नेपाल सरकारले संघीय विशेष अनुदान मार्फत बहुरोजी कार्यक्रम स्वीकृति गर्यो। मिल्ले गाउँपालिकामा बाढी पहिरोबाट जोखिममा रहेका समुदायका 96 वटा घर निर्माण सम्पन्न गरिसकेका छौँ।
1: करिब 8 करोडको लागतमा निर्माण भएका यी घरले गरिब विपन्न परिवारलाई ठूलो राहत दिएको छ। नयाँ बनेका यी घरमा बिजुली जोडिएको भए तापनि पिउने पानीको भनी पर्याप्त सुविधा छैन र सडक सञ्जाल समेत नजोडिएकाले आगामी दिनमा यी समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरी सरकारले काम गर्नुपर्ने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
3: जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा हिजो उहाँको कार्यकक्षमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिको सहभागिता रहेको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू गरेको छ। त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। मुस्ताङको मुक्तिनाथमा एकै दिन 8 वटा हेलिकप्टरले उडान गरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार हिजो विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ मुक्तिनाथ र मुक्तिनाथ काठमाडौँ दुईतर्फी उडान गरेका हुन्। कैलालीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। पहिलो चरणमा 1000 परिवारलाई लाल पूर्जा वितरण गर्ने योजना अनुसार अहिले भूमिहीनको पहिचान र तथ्याङ्क संकलन, जग्गा नापजाँच तथा कित्ता काट गर्ने काम भइरहेको र कार्तिकसम्ममा लाल पूर्जा वितरण गर्न सकिने भूमि समस्या समाधान समिति कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
4: कैलालीमा भूमिहीन परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढिरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजात तथा कित्ताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 1,37,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजात गरिएको छ।

0: भने 96,027 वटा किता काट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
1: सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सहयोग गरेर 1,000 बाछेको संख्यामा कार्तिकसम्म दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
0: भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। शहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्ग मिटर र कृषि प्रयोजनका लागि 2,000 वर्ग मिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1,000 वर्ग मिटर आवास र 10,000 वर्ग मिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य
2: भूमिहीन दलित भूमिहीन सुकुम्बासीले आवासको लागि सहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अव्यवस्थित बसोबासीले ग्रामीण क्षेत्रमा आवासको लागि 1,000 वर्ग मिटरसम्म प्राप्त गर्न सक्ने व्यवस्था छ।
0: कैलालीमा लाल पूर्जा प्राप्तिका लागि निवेदन दिने भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारको संख्या 1,41,066 रहेको सरकारी तथ्याङ्क छ। जगत रेडियो नेपाल धनगढी।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एक अर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानाडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकाले उचित दृष्टिकोणसहित वार्तामा आएमा क्यानाडा पुनः वार्ताका लागि तयार रहेको बताउनु भएको छ। यसअघि अमेरिकाले करिब 20 अर्ब अमेरिकी डलर बराबरका क्यानाडाली सामानमा 50% शुल्क लगाइसकेको छ। त्यसको जवाफमा क्यानाडाले पनि आगामी सेप्टेम्बर 8 अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ। बेलायतले किबलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले दावी गरेको छ। क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ। यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किब भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथिको दबाववार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनुभयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथि दफावर छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङ मार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 पाङ्रे साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 पाङ्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 दिनमा क्रमशः 2 तर्फी ट्राफिक खुला गरिने विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 गते सुरुङ मार्गको उद्घाटन गर्नुभएको थियो। नेपाली कंग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन भदौ 11 गते आयोजना हुनेछ। सानेपामा हुने सम्मेलन बिहान 8 बजेदेखि अपराह 6 बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80 भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगंज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 बुँदे घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: नेपाल एले अस्ट्रेलियामा जारी टप एन्ड टी20मा पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हेरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबर्ट हेरिकेन्सका लागि नितेश सामिमले सर्वाधिक 37 रन बनाए। नेपाल एको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। महेन यादवले 31, अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 विकेटले पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 विकेटले पराजित भएको थियो। त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। 9 टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए 2 अङ्कसहित 7 स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
3: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभाग बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बलात्कारजन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने कार्यसूची। बाजुराको बढी मालिका क्षेत्रमा 4G सेवा विस्तार। यो वर्षभित्र महत्वपूर्ण सबै क्षेत्रमा 4G सेवा पुर्याइने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाको भनाई। नागढुङ्गा सुरुङ मार्ग 4 पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिका र क्यानेडा बीचको व्यापारिक तनाव थप चर्किँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। यसपछि 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनेट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको सभ्यताको इतिहास निकै प्राचीन, गहिरो र विविधताले भरिएको छ। हिमाल, पहाड र तराईको माटोभित्र धेरै सभ्यताका कथा लुकेका छन्। ती मध्ये किराँत सभ्यता हाम्रो राष्ट्रिय परिचयको जरा हो। हामी प्राय नेपालको सभ्यताको कुरा गर्दा आर्य, बौद्ध वा वैदिक संस्कृतिको चर्चा गर्छौँ, तर वास्तवमा ती सबै सभ्यताका जराहरू यस किराँत सभ्यतासँग मिसिएका छन्।
0: राजा एलम्बरदेखि किराँत राजाहरूले नेपाललाई केवल शासनले होइन संस्कृति, धर्म र दर्शनले पनि समृद्ध बनाए। त्यो समय नेपाललाई किराँत देश भनेर चिनिन्थ्यो, जहाँ प्रकृति, मानवीयता र श्रद्धाको एक अद्भुत सह अस्तित्व देखिन्थ्यो। किराँत सभ्यताको आधार प्रकृति पूजा, सत्य, शुद्धता र सह अस्तित्वमा टिकेको थियो। वन, पहाड, नदी, सूर्य, चन्द्रमा, बोट बिरुवा र जनावरहरूसँगको आध्यात्मिक सम्बन्ध यस सभ्यताको मूल आत्मा हो। यसर्थ विगत केही कार्यक्रमहरूदेखि किराँत सभ्यताको इतिहास, परम्परा, संस्कृति र मूल्य मान्यता लगायत समग्र किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्ने क्रममा छौँ। यस क्रममा आज पनि किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्नका लागि नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईसँग हामी जिज्ञासा सहित कुराकानीमा छौँ।
1: आधुनिक प्रविधि र सहरीकरणले यसको यो किराँत संस्कृति सभ्यताको मौलिकतामाथि कस्तो असर परिरहेको देख्नुहुन्छ?
2: अहिले पछिल्लो समयमा भनौँ न, संसारमै यो किराँती सभ्यता, नेपाली सभ्यतामा मात्रै होइन, विद्युत प्रविधि, विज्ञान र प्रविधिले हाम्रा परम्परागत मूल्य र मान्यता, परम्परागत प्राचीन संस्कृति सभ्यतामा ठुलो परिवर्तन गरेको छ। तर यसलाई फेरि हाम्रा प्राचीन संस्कृतिहरूलाई प्रविधिमा मिसाइयो भने फेरि यसले अत्यन्त ठुलो महत्त्वपूर्ण काम पनि गर्छ। जस्तो मैले एउटा भाषाको एउटा डिक्सनरी, एउटा शब्दकोश बनाउनु पर्यो भने अबको पुस्ताले ठुलो ठुलो ठेली 1200, 1500, 5000 पेजको ठेली बोकेर पढ्नेवाला छैन। त्यसलाई सफ्ट कपीमा, इलेक्ट्रोनिक्स डिभाइसमा उसको हातमा ल्यायो भने उसले 40 लाखको शब्दकोशहरू पनि सर्लक्क पढ्न सक्छ, जसरी अहिले नेपाल प्रज्ञापतिले थालेको छ। त्यस्तै प्रविधि मैत्री शिक्षा दिनुपर्छ नयाँ पुस्तालाई, हाम्रा संस्कृतिहरूलाई पनि। उसले मादल भनेर उसको ल्यापटपमा, उसको अथवा मोबाइलमा ढ्याक थित्दाखेरि मादलको चित्र, मादलको आवाज, मादलको ताल, मादलको बितल आउनु पर्यो। सारङ्गी भनेर थित्दाखेरि सारङ्गी बजेको आवाज, त्यसका प्रयोगहरू, त्यसका स्थापनाहरू, त्यसका उत्पत्तिहरू कहिले भए, के प्रयोग गरिन्छ, कुन जातिसँग सम्बन्ध, जस्ता चिज प्रविधि मैत्री शिक्षा बनाइयो भने हाम्रा संस्कृतिलाई संरक्षण गर्न सकिन्छ, युवा शक्तिलाई आकृष्ट गर्न सकिन्छ र आय आर्जन पनि गर्न सकिन्छ। ग्लोबल्ली होइन भने अलिकति हामी परम्परागत रूपमै ढर्रामा गयो भने चाहिँ संरक्षण पनि गर्न सकिन्न, त्यसलाई आयोजन पनि गर्न सकिन्न र नयाँ पुस्तालाई आकृष्ट गर्न सकिन्न, र नयाँ पुस्तालाई त्यसमा आकृष्ट गर्न सकिन भने त्यसलाई सम्भाग नै हाम्रो नयाँ पुस्ता हो। यो हाम्रो सम्पूर्ण सभ्यता र संस्कृतिहरू, परम्पराहरू, भाषाहरू लगभग यही पुस्ताबाट सकिन्छ। त्यसै भएर हामी प्रविधि मैत्री हुनु आवश्यक छ।
1: यहाँले मुन्धुमलाई मैले विभिन्न कोणबाट व्याख्या गरेको छु भनेर भन्नुभएको छ। त्यसलाई सामान्य रूपमा बुझ्दाखेरि ती विभिन्न कोणहरू, 5 कोणहरू भन्नुभएको छ, ती कोणहरूको बारेमा चाहिँ जानकारी।
2: अब यसमा चाहिँ मैले ठुलो किताब छ, त्यसमा सरस्वती 14 दर्शनको, खास गरेर पूर्वीय दर्शन भनेर हामीले षड् दर्शन, साङ्ख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक, मीमांसा र वेदान्त, यी 6 जसलाई हामी आस्तिक दर्शन भन्छौँ, जसले वेदलाई स्वीकार्छ, र वेदलाई नभने नास्तिकको रूपमा 3, एउटा चार्वाक दर्शन, जैन र बौद्ध दर्शन, गरेर 9 दर्शनको बारेमा मात्रै नेपालमा अध्ययन हुने, अनुसन्धान हुने, पठन पाठन हुने, चर्चा हुने, बहस हुने। अनि यत्रो क्षेत्र, एसिया, सिङ्गो एसिया, अफ्रिका सहित भनौँ, यो जुन हाम्रो भूदेवी उत्तरी गोलार्ध र दक्षिण गोलार्ध भनेर भूगोलवेत्ताले पढे जस्तै, हामी चाहिँ अब पूर्वीय सभ्यता र पाश्चात्य सभ्यता भन्छौँ, पूर्वीय दर्शन र पाश्चात्य दर्शन भन्छौँ। अब पूर्वीय यत्रो विशाल क्षेत्रमा मात्रै यो 2 मात्रै हो त भनेर, 9 दर्शन मात्रै छ त भनेर म केही वर्षको हुँ, र मैले लगभग 10 वर्ष जति पुरै दर्शनसँग सम्बन्धित प्रोफेसरहरू, लेखकहरू, अन्वेषकहरू, त्योसँग सम्बन्धित किताबहरू, पुस्तकहरू, भिडियोहरू जति सबै पढेर, अनि मैले त्यो एउटा मेरो ग्रन्थमा चाहिँ 14 दर्शनको विवेचन गरेँ। त्यसमा चाइनामा ठुल्ठुला दर्शनहरू मध्ये राज्यले अङ्गीकार गरेको एउटा कन्फ्युसियस दर्शन थियो, त्यसको बारेमा चर्चा गरेँ। त्यस्तै गरी हिजो अस्ति महागुरु फाल्गुनन्दको किराँत दर्शनको बारेमा व्याख्या गरेको छु, र यहाँ हाम्रो तन्त्रवादमा आधारित, यो हाम्रो दक्षिण एसिया चाहिँ तान्त्रिक मुलुक पनि हो वास्तवमा, तन्त्रवादमा आधारित यो बोनिजम, एउटा धामी झाँक्री परम्परा बोन दर्शन भन्छ, त्यसको बारेमा पनि विमोचन गरिरहेछु र यो सबैवटा जुन षट दर्शनको हामीले छवटा दर्शन मृत्यु चिन्तन के छ मुन्नुमा के छ तुलनात्मक अध्ययन पनि गरिरहेको छ त्यसले गर्दा अब यहाँले भने जस्तो अब म छोटकरीमा पाँचवटा मीमांसा व्याख्या जुन दार्शनिक व्याख्या हुन्छ त्यसको आधारमा मुन्नुमा के छ त के भेट्यो त भन्ने एउटा अत्यन्त महत्त्वपूर्ण सवाल यहाँले गर्नु भएको छ त्यसमा छोटकरी भन्ने भने वेदान्त दर्शनले जगत मिथ्या ब्रह्म सत्य भन्छ भनेको यो संसारमा हामीले जे देखिरहेका छौँ यो संसार एउटा जगत छ एउटा हामीले देखेको ब्रह्म त्यो कुनै न दिन नष्ट हुन्छ त्यस कारणले जुन ब्रह्म छ जुन चेतन छ अब त्यो ब्रह्मको त अनेकको व्याख्या छ ब्रह्म के हो भन्ने त हजारौँ किताब निस्किया छ हजारौँ व्याख्या छ त्यसमा छोटकरी नजाउँ र जुन संसारमा जुन शाश्वत चिज छ सत्य चिज छ त्यही ब्रह्म र त्यही मात्रै रहन्छ भन्ने चिन्तन भने जस्तै बौद्ध दर्शनले पनि एउटा रमाइलो के भन्छ भने हामीले जे चिज देखिरहेछौँ त्यही देखिरहेछौँ तर त्यो ठुलो ब्रह्म त्यो प्रत्येक क्षण परिवर्तन भइरहेको हुन्छ भन्छ अहिले म मुन्दिम दर्शन आउँछु त्यही भएर मैले अलिकति भूमिका बाँध्दैछु अनि जस्तो एउटा रुख हाम्रो घर अगाडि छ कुनै बगैँचा छ सधैँ त्यही रुख एउटै देखिरहेको हुन्छ तर हरेक क्षण त्यो रुखको अनेकौँ सेल्स मर्दै अनेकौँ सेल्स बनिरहेको हुन्छ साना साना चिजको साना साना रूपमा परिवर्तन हुन्छ अब ठुलो चिज जसरी पृथ्वी पनि एक दिन प्रलय भएर जान्छ यो पनि विनाशै हुन्छ हाम्रो घर छेउका तरकारी बारीले उठ्छौँ त्यो पनि विनाश भएर जान्छ हामीले पालेका पशु पन्छीहरू हामीले देखेका रुखपातहरू पनि हामी मान्छे पनि हेर्दा जस्तो मैले मलाई आज पनि भोलि पनि सबैले एउटै देखेर हुन्छ तर मेरो हरेक क्षण मेरा सेल्सहरू नयाँ नयाँ भइरहेको हुन्छ म अहिले देखेको डाक्टर भक्तराई भोलि अर्को हो त्यो होइन भन्ने खालको चिन्तन जुन बौद्ध दर्शनमा नै छ जसरी ब्रह्म सत्य जगत भने जस्तै मुन्नुमी दर्शनले चाहिँ के भन्छ भने हामीलाई सृष्टि गर्ने यो कुनै काल्पनिक भगवान ईश्वर अथवा जे भनौँ छैन यो हामी जहाँ धरतीमा जन्मियौँ त्यही धरतीको एउटा जीवन चक्रभित्रको यो सृष्टिभित्रको एउटा परिक्रमा हो हामी जसरी कुनै माटोमा गणेउलाहरू उम्रिरहेको हुन्छ कुनै चिज वस्तुहरू कुयो भने अर्को चिजको उत्पादन भइरहेको हुन्छ हामीले खाँदै गरेको चिज पनि बिग्रियो भने अरू सडेको निस्किन्छ एउटा कुनै चिज सडो भने झिँगा निस्किन्छ भने जस्तै यो संसारमा यो जगतमा निस्किने क्रममा उत्पादन हुने क्रममा सृष्टि हुने क्रममा एउटा मान्छे नाम गरेको हामी एउटा प्राणी निस्किन्छ हामी जस्तो लाखौँ प्राणी छ त्यसरी हामीलाई यही यसकै नियम यसकै गति यसको मतिमै हामी जीवनलाई सार्थक बनाउँछौँ खुसी बनाउँछौँ त्यसले हामीले योभन्दा परको सत्य पनि छैन योभन्दा परको यथार्थ पनि छैन त्यसैले यही चिज सत्य हो भन्ने खालको एउटा उसको तत्त्व मीमांसा अथवा पदार्थ चिन्तनमा पाइन्छ अर्को सौन्दर्य मीमांसामा दोस्रो एउटा सौन्दर्य मीमांसा खास गरी यो पछिल्लो भागमा खास गरेर कला र साहित्यलाई सौन्दर्य मीमांसाको दृष्टिकोणले हेरिन्थ्यो पछिल्लो समयमा चाहिँ दार्शनिकहरूले पनि दर्शनको क्षेत्रमा पनि यसलाई भित्र्याएर हामीले अहिले पाँचवटा मीमांसा अध्ययन गर्छौँ र खास गरेर संसारमा सुन्दरता भनेको के हो केलाई सुन्दर मान्ने केलाई मिठो मान्ने केलाई आनन्दमय मान्ने केलाई शाश्वत मान्ने कुन चिजलाई असल मान्ने भन्ने जस्तो व्याख्या विश्लेषण गर्ने चिन्तनलाई चेतनलाई र त्यो त्यसको विवेचनालाई हामी सौन्दर्य मीमांसा भन्छौँ मुन्दुमले एउटा कुनै पनि चिज वस्तु यही चिज राम्रो हुन्छ र यही चिज मिठो हुन्छ र यही नै सत्य हो भन्ने कुरालाई विश्वास गर्दैन त्यसका समय परिस्थिति अनुसार र हरेक वस्तुभित्र आफ्नै किसिमको सुन्दरता हुन्छ हरेक वस्तुमा आफ्नै किसिमको बनोट र बुनोट अथवा रूप र स्वरूप हुन्छ त्यसैले यही एउटा चिजलाई अर्को चिजसँग दाजेर सुन्दरता खोजिनुहुन्न हरेक वस्तुमा चाहे कालो मान्छे भनेको मान्छेमा होस् चाहे सेतो भनेको चिजमा होस् कसैलाई अमिलो एकदमै स्वादिष्ट लागिरहेको हुन्छ कसैलाई गुल्लो स्वादिष्ट लागिरहेको हुन्छ कसैलाई पिरो स्वादिष्ट लागिरहेको हुन्छ भन्ने जस्तो चिन्तन स्वभावैले उनीहरूले त्यसैलाई नै शाश्वत मान्ने हुनाले यसको सौन्दर्य सम्बन्धीको व्याख्या चाहिँ समय सापेक्ष जाति सापेक्ष भूगोल सापेक्ष अथवा समुदाय सापेक्ष हुन्छ एउटा समुदायले राम्रो मानेको चिज अर्को समुदायले नराम्रो मान्न सक्छ भन्ने खालको एउटा चिन्तन छ यसको यो दोस्रो व्याख्या भनेको सौन्दर्य व्याख्या अर्को ज्ञान मीमांसा अब ज्ञानको आधार के जसरी वैदिक परम्परामा वेद नै अन्तिम सत्य हो वेदले जे व्याख्या र विवेचना गरेको छ त्योभन्दा अर्को सत्य छैन सबै कुरा त्यहाँ छ भनेर जसरी वैदिकहरूले वेदलाई वेदका प्रत्येक रेचालाई एउटा होइन देवतुल्य अथवा त्यो चाहिँ यो चाहिँ कुनै व्यक्तिले बनाएको यो त कुनै होइन त्यस कारणले भन्ने खालको एउटा हरेक भनेर जसरी फेरि बाइबलले पनि बाइबलमा जे छ त्योभन्दा अरू चिज पनि छैन त्यहाँ सबै चिज छ भनेर जसरी बाइबललाई सर्वाधिक महत्त्व दिए जस्तै वेदान्तीहरूले वेदलाई दिए जस्तै यसले प्रकृतिलाई दिन्छ किनभने ज्ञानको आधार भनेको प्रकृति हो हामीलाई जबसम्म पानीमा बगाए नबगाएसम्म पानीले बगाउँछ भनेर किताब लेखेर शास्त्र लेखेर पनि मान्छेलाई विश्वास हुँदैन र त्यो शाश्वत सत्य पनि हुँदैन जब मान्छे आफै पानीमा बग्छ त्यसपछि मात्रै उसलाई थाहा हुन्छ पानीले बगाउँदो रहेछ आगोले पोल्छ भनेको कुरा पनि जब मान्छेलाई तातोले प्रभाव पार्छ, कुनै असर गर्छ, त्यस पनि पोल्छ भनेको अर्थ के हो भने कुनै पनि चिजलाई अनुभव र अनुभूतिद्वारा प्राप्त गरिएको जुन चेतना छ त्यही मात्रै ज्ञान हो। त्यसले गर्दा कुनै पनि विषयमा व्याख्या गरेर अरूले पढाएर अरूको शास्त्र हेरेर ज्ञान प्राप्त गर्न सकिन्छ भन्यो भने त्यो झुटो हुन्छ भन्ने खालको यसको ज्ञान मीमांसाको व्याख्या छ। अब धेरै लामो छ ज्ञानका कुराहरू, जीवनका कुराहरू कसरी ल्याउने, जगतका कुराहरू कसरी ल्याउने भन्ने, अब यसको सानो पाटो त्यो ज्ञान मीमांसाभित्र नै अनेकौँ त्यसका व्याख्या विश्लेषणका पद्धतिहरू छन्, म छोट गरेर मात्रै भन्छु। त्यस्तै गरेर अर्को प्रमाण मीमांसा भन्छ, एउटा महत्त्वपूर्ण प्रमाण भनेको के हो, केलाई प्रमाण मान्ने, वेदलाई किन एउटा अत्यन्त शक्तिशाली मानव कल्याणको लागि एउटा लोक कल्याणकारीलाई अत्यन्त महाग्रन्थ हो, प्रत्येक वैदिक ऋचाहरू मानवीय हिसाबले उत्कृष्ट छन्, दार्शनिक हिसाबले उत्कृष्ट छन्, साहित्यिक हिसाबले उत्कृष्ट छन् किन भनिन्छ भनेर उनी वेदान्तीहरूले जसरी मान्छ त्यसरी माने जस्तै यसले के प्रमाण मान्छ भन्दाखेरि मूलत मुन्दुमी परम्परा, मुन्दुम भनेको पिता पुर्खाहरूले ज्ञानबाट प्राप्त अनुभव र उनीबाट भोगेर भोगेको ज्ञानको एउटा श्रृङ्खला हुनाले मुन्दुमा जे कुरा भन्छ त्यही नै सत्य हो, त्यही नै हो त्यसको प्रमाण, किनभने उनीहरूले लाखौँ मान्छेले भोगेर हजारौँ मान्छेले भोगेर प्राप्त गरेको ज्ञान हो। जस्तो कुनै चिज खाँदाखेरि जब पहिला फर्स्टचोटि खाने मान्छेहरू प्रथम पटक प्रयोग गर्ने मान्छेको मृत्यु भयो, त्यसपछि बाँच्नेलाई थाहा भयो कि यो चिज खाँदा मान्छे मरिँदो रहेछ, पहिलोपटक आगो लागि हुँदा मान्छे आगोमा डढेर मरे, त्यसपछि बाँच्नेलाई थाहा भयो कि आगोले मर्छ पोल्दो रहेछ भनेर जसरी भोगेर थाहा हुन्छ त्यसरी प्राप्त चिज मात्रै ज्ञान हुन्छ र त्यसको आधार चाहिँ त्यही अनुभव जन्य ज्ञान मुन्दुम भएकोले मुन्दुमी चिजलाई जसरी वेदान्तीले वेद मान्छन् अरूले आफ्नो आफ्नो ग्रन्थलाई माने जस्तै यसका मुन्दुमका आफ्ना ऋषिहरूलाई आधार मानेर चाहिँ त्यसैका आधारमा यसले चाहिँ प्रमाण मीमांसाको रूपमा मान्छ। र ज्ञान मीमांसा, सौन्दर्य मीमांसा, तत्त्व मीमांसा, आचार मीमांसा र आचार मीमांसामा चाहिँ खास गरेर नैतिक शिक्षाभित्र पर्छ यसभित्र। अब यही चिज गर्नुपर्छ यही चिज गर्नु हुँदैन भन्ने त्यत्रो ठुलो पनि हुँदैन, किनभने भाषा पनि जस्तरी अन्य भाषाहरू स्त्रीलिङ्ग प्रयोग गरे छुट्टै पुल्लिङ्ग प्रयोग गरे छुट्टै भने जस्तै यो किराती भाषामा एउटै हुन्छ, पुरुषले गर्ने महिलाले गर्ने भन्ने पनि हुँदैन, त्यस कारणले भाषाको हिसाबले पनि एउटै, अनि कुनै पनि महिलाको भएको कारणले अथवा केटाकेटी भएको कारणले अथवा वृद्ध भएको कारणले कुनै पनि सांस्कृतिक परम्परामा धार्मिक परम्परामा सामाजिक परम्परामा वञ्चित हुनु पर्दैन, सबै एउटै हो, को बुहारी को छोरी को छोरा को छोरी भन्ने जस्ता यसको चिन्तन खास गरेर आचार मीमांसा पाइन्छ। यसरी यो पाँचवटा तत्त्व मीमांसा, ज्ञान मीमांसा, आचार मीमांसा, सौन्दर्य मीमांसा र प्रमाण मीमांसा जुन हाम्रो दार्शनिक मीमांसा आधार छ त्यसको आधारमा पनि यसलाई मैले व्याख्या गर्ने काम गरेँ।
1: समग्रमा मुन्दुमको सन्देश चाहिँ
2: समग्रमा भन्दा कुनै पनि चिज जबसम्म मान्छेले आफ्नो प्रत्यक्ष ज्ञानेन्द्रिय अथवा इन्द्रियबाट प्रत्यक्ष रूपमा अनुभव र अनुभूति गर्दैन, ती बाहेकका चिजमा विश्वास पनि गर्नु हुँदैन र त्यो बाहेकका चिज सत्य हुन पनि सक्छ असत्य हुन पनि सक्छ, त्यसैले जे चिज अनुभव प्राप्त ज्ञान छ त्यही अनुभव प्राप्त ज्ञान मुन्दुम भएकाले मुन्दुमी ज्ञानको आधारमा र तिमीले आफ्नो दुईटा आधारमा एउटा पूर्व पितृहरूले अथवा आफ्ना पूर्वजहरूले गरेको ज्ञान प्राप्तको आधार मुन्दुम र दोस्रो तिमीले जे भोग्छौ जे देख्छौ जे गर्छौ त्यही नै सत्य हो, बाँकी काल्पनिक कुरो हुन्न भनेर यसको दार्शनिक चिन्तन पाइन्छ।
1: किराँत सभ्यता केवल इतिहासको पाना होइन, यो हाम्रो परिचयको जरा हो जसले नेपाललाई सभ्यताको देश बनाएको छ। यही मूल्य र मान्यतालाई आत्मसात गर्दै विगत केही कार्यक्रमदेखि हामीले किराँत सभ्यताका बारेमा चर्चा गरिरहेका छौँ।
0: यस क्रममा आगामी कार्यक्रमसम्म हाम्रो जिज्ञासा कुराकानीमा रहनुहुन्छ नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्दुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राई। आगामी कार्यक्रममा पनि उहाँसँग किराँत सभ्यताका बारेमा गरिने महत्त्वपूर्ण कुराकानी यहाँहरू सबैलाई सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप
2: ए दिदी नमस्कार कता हिँड्दै हुनुहुन्छ
3: नमस्कार नमस्कार स्वास्थ्य स्वयंसेविका नानी आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो त्यही भएर हस्पिटल जान लागे कि
2: ए राम्रो गर्नुभएछ तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी
3: ए त्यो त के थाहा र नानी
2: सुन्नुहोस् सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो
3: अनि नानीहरू के कुरा सोध्नुपर्छ
2: अनि मैले कुन औषधि नियमित रूपमा खाने कहिलेसम्म खानुपर्छ मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ
3: ए
2: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन् अनि अर्को पटक आउँदा के मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ
4: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी कुरा सुने अनि यसो ध्यान दिए
2: तपाईँले पनि यो कुरा सुन्नै पर्छ आउनुहोस् त
3: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त है रामदाई
4: त्यही त
2: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी र तपाईँलाई भेट्न म अर्को पल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि बुझ्नु भयो नि
3: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी
2: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी
3: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी ल अब म हस्पिटलतिर लागे है त
2: हस् दिदी राम्रोसँग जानु
4: आफू खुसी औषधि प्रयोग नगरौँ कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब सुनाउँछौँ जुजुकाजी रञ्जितको स्वरमा रहेको यो स्वदेश गान भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो कोइली देवीको

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि सुनाउँछौँ कल्याण रिमाल र साथीहरूको स्वर विश्व बल्लभको रचना अनि सङ्गीत हो कल्याण रिमालकै। यसपछि यहाँले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा रोजगारीका अवसर सीमित हुनु, सिप अनुसारको काम नपाइनु र रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। अर्थात् एकातिर काम खोज्ने जनशक्ति छ, अर्कोतिर कामका लागि आवश्यक जनशक्ति खोजिरहेको रोजगारदाता छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सिप मेला अभियानलाई अघि बढाएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रमले धेरैलाई आकर्षित समेत गरेको छ। हजारौँले आवेदन दिनुले पनि सिप सिक्ने र रोजगारीसँग जोडिने अवसरप्रति नागरिकको माग कति ठुलो छ भन्ने देखाउँछ। तर आवेदन दिने ठूलो संख्याको तुलनामा सीमित व्यक्तिले मात्रै तालिम पाउने अवस्था, केही तालिममा न्यून उपस्थिति, तालिमपछि रोजगारीमा जोडिनेको वास्तविक संख्या र कार्यक्रमको प्रभावकारिता जस्ता प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन्। आजको देश परदेशमा हामी सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग विस्तृतमा कुराकानी गर्दैछौँ। के छ आजभोलिको कार्यव्यस्तता, के छ यसैबाट सुरु गरौँ।
1: हस् हस् धन्यवाद सर। सिप मेलाको कुरा गर्दाखेरि यो तेस्रो पटकमा हामी जमर्कोमा छौँ। पहिलो सिप मेला र दोस्रो सिप मेला चाहिँ हामीले एकदमै सफल तरिकाले सुरु गरियो। यो खास महानगरले सुरु गरेको एउटा नवीनतम मञ्च हो, जसले चाहिँ श्रम लाई चाहिँ रोजगारसँग जोड्नलाई एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ सुरु गरेको कार्यक्रम हो। र अहिले त्यसै चरणमा हामी प्लानिङमा छौँ, अब चाँडै नै यसलाई सञ्चालन गर्छ।
0: विभिन्न पालिकाले चाहिँ आफ्नै पालिका अन्तर्गत रहेर विभिन्न सिपका कुराहरू, तालिमका कुराहरू उहाँहरूले आयोजना गरिरहनु भएको छ, गर्दै आउनु भएको छ। र काठमाडौँ महानगरपालिकाले चाहिँ एउटा भइरहेका गतिविधि वडाहरूमा पनि भइरहेका छन्, पालिका स्तरमा पनि भइरहेको छ, तर फरक तरिकाले अलि बल्कमा, अलि मासमा चाहिँ तालिम दिउन भनेर तपाईँले 2 वर्ष अगाडि पहिलेदेखि चाहिँ यो कार्यक्रम सुरु गर्नुभयो। के कन्सेप्ट थियो, कसरी सुरु भयो यो प्लानिङ, अथवा यो विचार चाहिँ कसरी आयो?
1: पहिलो त म अलिकति डाटामा जान चाहेँ, होइन, जस्तो नेपालको सन्दर्भमा हेर्ने हो भने वार्षिक रूपमा चाहिँ हाम्रो 5 लाख जनशक्तिहरू श्रम बजारमा प्रवेश गर्छ
0: हो।
1: त्यसमध्ये डेटालाई हेर्ने हो भने लगभग 2.5 लाखको हारिमा मात्रै तालिम दिन सक्ने क्षमता नेपालसँग छ,
0: होइन,
1: जसमा अब खर्चको कुरा गर्ने हो भने लगभग 20 अर्बभन्दा बढी खर्च भएको देखिन्छ। र सञ्चालकको हिसाबले कुरा गर्ने हो भने सङ्घले, प्रदेशले र स्थानीय तह लगायत प्राइभेट संस्थाहरू, डेभलपमेन्ट पार्टनर्सहरू, विभिन्न यो निकायहरू अन्तर्गत चाहिँ तालिमहरू सञ्चालन भएको पाइन्छ। तथापि यसको चाहिँ दीर्घकालीन भनौँ न इम्प्याक्ट चाहिँ अझै पनि राम्रोसँग देखिएको छैन। अझ विशेष गरी हामी वैदेशिक रोजगारको सम्बन्धमा कुरा गर्ने हो भने दैनिक लगभग सिबिएसको

0: अहिले अब पाइपलाइनमै छ। अब यावत कुराहरूले गर्दा पनि हामीसँग चाहिँ कस्तो खाले जनशक्ति निर्माण गर्दाखेरि कस्तो खाले तालिम सञ्जाल गर्ने भन्ने विषयमा विभिन्न तहमा अन्यल छ र विभिन्न तरिकाले आफ्नै तरिकाले तालिम सञ्जाल गरेको अवस्था छ। र यति हुँदा पनि हाम्रो सिप मेलामा चाहिँ हाम्रो कन्सेप्ट कसरी आयो भन्ने सन्दर्भमा चाहिँ यो त पहिलो कुरा चाहिँ सिप कस्तो हो भन्ने कुरा चाहिँ पहुँच एउटा विकास गरौँ होइन भन्ने नै हो सबभन्दा पहिला इनिसियलमा चाहिँ। र त्यसपछि चाहिँ सिप पछि जसलाई रोजगारीसँग जोड्नको लागि चाहिँ हामीले रोजगारदातालाई एकै थलोमा चाहिँ राखेर तालिम सञ्चालन गऱ्यो भने कमसेकम डिमान्ड र सप्लाईको ग्यापलाई चाहिँ कम गर्न सकिन्छ र भोलि त्रिकालीन रूपमा चाहिँ रोजगारीमा लान सकिन्छ भन्ने पहिलो प्राथमिकता हिसाबमा हामीले तालिम सञ्चालन गरेको हो सिप मेला सञ्चालन गरेको हो। तर भिजन चाहिँ हाम्रो पहिलो नेतृत्वको भिजन अनुसार नै हामी कार्यक्रम अगाडि बढायो।
1: देवेन्द्रजी तपाईँले एउटा रोचक प्रसङ्ग उठाउनु भयो 5 लाख जनशक्ति श्रम बजारमा वार्षिक रूपमा आउनुहुन्छ र त्यसको ठ्याक्कै आधा चाहिँ नेपालका सबै निकायहरूले उहाँहरूलाई तालिम दिन सक्ने योग्यता छ भनेर बताउनु
0: क्षमता
1: हजुर मैले कता कता सुनेको थिएँ काठमाडौँमा मात्रै 40-45 लाखको जनशक्ति छ त्यो काठमाडौँको कुरा गर्दाखेरि काठमाडौँको मात्रै बेरोजगारको सङ्ख्या भन्दाखेरि चाहिँ काठमाडौँको मात्रै चाहिँ कति रहेछ
0: त्यस्तो एक्ज्याक्ट डाटा न हामीसँग छ न नेपाल सरकारले नै बनाएको छ भनेपछि यो डेटा हामीसँग एलएमएस सिस्टम छैन अहिलेसम्म होइन हामीले आफूले अहिलेको सेकेन्ड इयरदेखि हामीले पोर्टलको विकास त गऱ्यौँ होइन त्यसमा चाहिँ अहिले हामीले चाहिँ कति डेटा जति आएको डेटा आवेदकको आधारमा चाहिँ हामीले डेटाहरू कलेक्सन गरेछौँ होइन रोजगारीको अवस्था र इन्डस्ट्रीको अवस्थाहरू चाहिँ हामीले अहिले सुरु गरेको छौँ तर नेसनल डेटा चाहिँ छैन। अब हामीले हेर्ने भनेको सिबिएस डेटा माइग्रेसन रिपोर्ट यस्तै अनुसारले गर्ने तर एक्ज्याक्ट डेटा चाहिँ छैन।
1: यो सजिलो तरिकाले बुझ्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै व्यक्तिहरूलाई अलिकति बढी प्राथमिकता दिइन्छ र त्यसकै अवस्थालाई अलिकति अध्ययन गरेर त्यसो अनुसारका आवश्यकता अनुसारका तालिमहरू कक्षाहरू चाहिँ हामी सञ्चालन गर्छौँ। त्यो कुराकानी गर्दाखेरि जस्तै यो जनशक्ति चाहिँ श्रम बजारमा त्यहाँ भएका रोजगारदाताहरूले कस्तो खोजिरहेछन् एउटा र रोजगारी खोज्ने व्यक्तिहरूले चाहिँ कस्तो रोजगारी खोजिरहेछन् त्यसको तालमेल चाहिँ कसरी मिलाउँछौँ हामीले
0: हो मुख्यतया त हामीले डिमान्ड र सप्लाई नै भन्छौँ होइन हामीले अब तालिम प्राप्त जनशक्ति एज सप्लाईको रूपमा जान्छ भने अब मार्केटले जे खोजेछ त्यो डिमान्ड भयो अनि त्यो डिमान्ड र सप्लाईको ग्यापलाई फुलफिल गर्नलाई हामीले तालिम दक्ष जनशक्ति निर्माण गर्नको लागि चाहिँ स्किल डेभलपमेन्ट गर्ने हो र यो सन्दर्भमा चाहिँ अब हामीले अहिले काठमाडौँ महानगरपालिकाले सुरु गरेको विशेष गरी सिप मेलाकै कुरा गर्ने हो भने पहिलो सिप मेलामा हामीले पहिला सप्लाई बेसमै गयौँ किनभने यहाँको जनशक्तिलाई कस्तो खाले चाहिँ तालिमहरू आवश्यक छ अथवा उहाँको इन्ट्रेस्ट के छ भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई पहिला आह्वान गऱ्यौँ र त्यसको बेसिसमा चाहिँ तालिमको विषयहरू चाहिँ निर्माण गऱ्यौँ होइन विषयहरू चाहिँ हामीले संस्थापित गऱ्यौँ र उहाँलाई जे इन्ट्रेस्ट छ त्यसको विषयमा चाहिँ हामीले तालिम सञ्चालन गरेको अवस्था थियो। त्यो भनेको एकदम एक्ज्याक्टली सप्लाई डिमान्डमा गयो र सप्लाई डिमान्ड जाँदाखेरि चाहिँ अब त्यो ग्यापलाई फुलफिल गर्नलाई अझै सकस भयो भनौँ न। अब त्यसपछि तालिम सञ्चालन गरेपछि कहाँ छ रोजगारदाता कता हुनुहुन्छ डिमान्ड कस्तो छ भन्ने हिसाबमा जाँदाखेरि चाहिँ त्यसले ग्याप क्रिएट गर्यो र त्यसलाई चाहिँ हामीले त्यो पहिलो वर्षको हाम्रो जुन कमजोरी छ त्यसलाई चाहिँ हामीले सच्याएर सेकेन्डमा चाहिँ हामीले सेकेन्डमा चाहिँ हामीले डिमान्ड बेसमा गयौँ डिमान्ड ड्रिभनमा गयौँ जसमा चाहिँ पहिला हामी व्यक्तिको इच्छा होइन कि रोजगारदाताको इच्छा के छ त उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त भन्ने विषय मुख्य विषयवस्तु राखेर हामीले पहिला इन्डस्ट्री सर्च गऱ्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई होइन अब त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस् त्यहाँ गएर हामीले चाहिँ डेटा कलेक्ट गऱ्यौँ र त्यसको बेसिसमा बल्ल हामीले ट्रेड डिफाइन गऱ्यौँ अकुपेसन डिफाइन गऱ्यौँ र अनि बल्ल हामीले के अरे उसलाई परीक्षार्थीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ हामीले बल्ल अप्लाई गर्नलाई यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको
1: के खोजेको हो त बजारले पहिला आवश्यकता गरेपछि त्यसको फुलफिलमेन्टलाई तपाईँहरूले अलिकति प्रायोरिटाइज गरेर सञ्चालन गर्नुभयो। एउटा रोचक प्रसङ्ग दियो भने जस्तै मैले विज्ञहरूसँग कुराकानी गर्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि अवसर त व्यापक छ नेपालमा अवसर व्यापक छ होइन तर हामीलाई चाहिँ स्किल जनशक्तिको आवश्यक हो त्यो चाहिँ छैन भन्ने गुनासो एउटा सुनिन्छ तर काम खोज्ने मान्छेले चाहिँ के भन्छन् भन्दाखेरि अब त्यो जागिरै छैन अब मास्टर्स पास गरेको छ स्नातकोत्तर गरेको छ 15-20 हजारमा रिसेप्सनमा बस्नुपर्ने हुन्छ जागिरै छैन पैसै छैन भन्छ।

0: यो तालमेल चाहिँ किन मिलेको छैन खासमा?
1: त्यही हो, त्यो चाहिँ हजुरले एकाडेमिक हुन हाम्रो टिभी सेक्टर नभइकन चाहिँ एकाडेमिक हाम्रो फर्मल एजुकेसनमा पनि त्यो देखिन्छ, तर फर्मल एजुकेसनलाई नछोडेरै हामीले टेक्निकल एजुकेसनमा हेर्ने हो भने पनि त्यो ग्याप देखिन्छ होइन। जस्तो यताबाट तालिम सञ्चालन भइरहेको छ, ह्युमन स्किल डेभलपमेन्टका कामहरू भइरहेको छन् भने तर इन्डस्ट्रीलाई त्यो चाहिँ दक्ष जनशक्ति पाइरहेको अवस्था छैन होइन, त्यो भनेको मिसम्याच भयो। त्यो रिजन के हो भन्दाखेरि चाहिँ हामीले जुन जसरी हामीले स्किल डेभलपमेन्ट हामी निर्माण गर्छौँ होइन, दक्ष जनशक्ति निर्माण गरिरहँदाखेरि चाहिँ इन्डस्ट्रीको निडलाई फुलफिल नगरिकन आफ्नै तरिकाले सञ्चालन गर्छौँ क्या तालिमहरू। अब उहाँलाई के चाहिएको त्यो बेसमा पो तालिम सञ्चालन गर्नुपर्ने हो नि। तर त्यो यो रिजन के भन्दाखेरि हाम्रो इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै छैन भनौँ, न्यून छ। र हामीले तालिम सञ्चालन गर्दाखेरि तालिमको प्रि ड्युरिङ र पोस्ट ट्रेनिङ हुन्छ, तिनटै अवधिमा तालिम सुरुभन्दा अगाडि र तालिम पश्चातको जुन जुन त्यो पिरियड हुन्छ त्यसलाई चाहिँ रोजगारी रोजगारदाताको प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ संलग्नतामा चाहिँ हामीले तालिम सञ्चालन के अरे करिकुलम निर्माण पनि गर्नुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ। त्यो हुँदाखेरि एक्ज्याक्ट बल्ल म्याच हुन्छ नि त, अहिले मिसम्याचको अवस्था हो त्यो। त्यो टेक्निकल एजुकेसन छ, फर्मल एजुकेसन पनि छ।
0: काठमाडौँमा जागिर पाउन खोज्न चाहिँ कति गाह्रो छ, त्यो खोज्नेहरू चाहिँ कति रहेछन्? त्यो अघिल्ला दुई वर्षको त्यो हाम्रो सर्वेले चाहिँ के देखायो?
1: हेर्दाखेरि अब तालिम त हामीले सिपमेलाबाहेक अरू पनि रेगुलर तालिमहरू काठमाडौँ महानगरपालिकाबाट सुरु भएकै छ होइन। हेर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई चाहिने जनशक्तिहरू अझै फुलफिल गर्न बाँकी नै छ। जस्तो हामीले इन्डस्ट्रीलाई नै अगाडि राखेर मेनमा मेन एक्टरको रूपमा राखेर नै हामीले तालिम सञ्चालन गर्छौँ, तर यसमा चाहिँ अब न्यू टेक्नोलोजी आएको छ। जस्तो पहिला तालिम सञ्चालन गरिरहेको जस्तो किसिमको तालिमहरू सञ्चालन भएको छ त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीसँग एडप्टेसन हुने गरेर नयाँ तालिमहरू सिर्जना गऱ्यो भने पक्कै पनि उनीहरू सेल हुन सक्छन्। होइन भने तालिम मात्रै हिसाबले स्काटर बेसमा हामीले तालिम सञ्चालन गऱ्यो भने त्यसले रोजगारदाताको चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न सक्दैन। र अहिलेको काठमाडौँको बेसमा चाहिँ हामीले कोसिस गरिरहेका छौँ, सिपमेला पनि अहिले हामीले नयाँ तरिकाले इनोभेटिभ थर्ड सिपमेलाको बारेमा त पछि कुरा गरौँला, तर त्यसलाई चाहिँ सेकेन्डमा भएका कमी कमजोरीलाई पनि अहिले हामीलाई इलिमिनेट गरेर नयाँ तरिकाले हामी जान चाहिरहेका छौँ, जसले गर्दाखेरि त्यो भनौँ न रोजगारदातासँग चाहिँ रोजगारदातालाई चाहिने जनशक्तिहरूको लागि चाहिँ हामीले दक्ष जनशक्ति निर्माण गर्न सकौँ।
0: देवनजी मलाई अलिकति उत्सुकता लाग्यो, अब तेस्रो आउँदैछ भन्ने कुरा हामीले अघि कुराकानी पनि गरिसकेका छौँ, के फरक छ अघिल्ला दुईवटा संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न।
1: हजुर, हामी नयाँ प्रयास गरेको छौँ, पक्कै पनि सिप मेला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दा पक्कै पनि एउटा इनोभेटिभ नै टास्क थियो त्यो होइन। र जुन तरिकाको एउटा भनौँ न देशभरि नै चर्चा पायो र अरू पालिकाहरूले पनि यसलाई होइन यसलाई लिँदै उहाँले पनि तालिम सञ्चालन गर्नुभएको छ भने पक्कै पनि यसले राम्रो इनिसिएटिभ दिएको छ टिबेट सेक्टरमा। र पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलोटिङ थियो, त्यसमा चाहिँ विशुद्ध सप्लाई ड्रिभनमा हुन त त्यहाँ इन्डस्ट्री इन्गेजमेन्ट पनि थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो, जसले चाहिँ हामीले प्रत्यक्ष रोजगार इन्डस्ट्रीलाई रोजगारदातालाई नै हामीले मेन एक्टरको रूपमा राखेर अगाडि बढायौँ भने अब यसले गर्दा पनि सायद धेरै कुराहरू छ। जस्तो नेपालमा हामीले जुन तालिमहरू सञ्चालन गर्दाखेरि एउटा जुन सिटिभिटी जुन हाम्रो मेन बडी छ टिबेटको नेपालको लागि त्यहाँहरूको उहाँहरूलाई हेर्दाखेरि त्यो हेर्दाखेरि पनि हामीले करिकुलमको चाहिँ 390 घन्टा हुनुपर्ने, लेभल टू जाँदा 1696 हुनुपर्ने भने यी लगायत यो जुन एउटा रेस्ट्रिक्सन छ बााउन्ड्री छ त्यो बााउन्ड्रीलाई त्योभन्दा बियोन्ड गएर हामीले चाहिँ अहिले नयाँ कन्सेप्ट हुनु सिपमेला थर्डमा चाहिँ भोलि भनौँ न स्पेसिफिक तालिम लिन्छ र डाइरेक्ट प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ, त्यो चाहिँ माइक्रो क्रेडेन्सियल को कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। त्यो
0: हजुर
1: त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एउटा चाहिँ गार्मेन्ट इन्डस्ट्री छ होइन, गार्मेन्ट एउटा ट्रेनिङ छ, गार्मेन्ट ट्रेनिङ सेकेन्डलाई करिकुलमले के भन्छ भने 390 घन्टा पुरा भएपछि मात्र लेभल वनको तालिम दिन सक्छ भन्ने छ। अब हामीले कसरी माइक्रो क्रेडेन्सियल कसरी जान्छ भन्दाखेरि त्यहाँ हामी विभिन्न मोड्युल हुन्छ नि त होइन, 10-20 मोड्युल हुन्छ, सबै मतलब सर्ट प्यान्ट अथवा सिउने सबै कुरा एकैचोटि त्यो करिकुलममा हुन्छ। तर त्यसलाई फरक तरिकाले जाँदाखेरि के गरियो भन्दाखेरि माइक्रो क्रेडेन्सियल जाँदाखेरि चाहिँ एउटा स्पेसिफिक टास्क लिन्छ एउटा हुन्छ, त्यो टास्क चाहिँ पुरा गरेपछि त्यो चाहिँ त्यसको लागि पर्फेक्ट भयो। फर इक्जाम्पल गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो एउटा भनौँ न सिलाउने मात्रै भनौँ न यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब होइन लेबलिङ मात्रै गर्ने होला, ती कुराहरू हुन्छ नि जस्तै एउटा स्पेसिफिक उसले मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो क्या
0: ए
1: ऊ जस्तो त्यो घन्टा 390 घन्टा जानु परेन क्या, सम्पूर्ण सिक्नु परेन, किनकि त्यो त भोलि अहिले इन्डस्ट्रीमा जाँदैन, म थुप्रै इन्डस्ट्रीमा गएँ गार्मेन्टमा, उनीहरूले एउटा स्पेसिफिक तालिम मात्रै उनीहरू मात्र काम गरिरहेछन् क्या, जस्तो अब एउटाले बाहुले सिउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हाल्ने हामी काम गर्छ, अब बाहिर पनि त्यो छ होइन। अब यो हाम्रो हाम्रो म्याच गर्ने भनेको जस्तो अस्ट्रेलियाको जुन हाम्रो टिबेट सिस्टम छ त्यो अनुसार नेपाललाई म्याच गर्छ क्या, त्यो चाहिँ हाम्रो सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा दक्ष जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स, अनि त्यो चाहिँ हामीले के गर्यो भने अब त्यो कन्सेप्ट चाहिँ अहिले युएसमा लागू गर्छौँ कि, हामीले एक महिना पिरियडमा चाहिँ हामीले अब दुईवटा मोडुलमा दुईवटा मात्रै तालिम सिक्ने हो कि तिनवटा मात्रै स्किलमा जाने हो कि, जुन स्किलमा जान्छौँ सर्ट पिरियड कुनै एक घन्टाको नै होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या, भोलि मार्केटमा जाँदा त्यो बिकोस् भन्छ, हरेक एङ्गलबाट हेर्दा पनि हि इज अ पर्फेक्ट अर हि अर सी विल बी पर्फेक्ट भन्ने हिसाबले चाहिँ हामीले त्यो कन्सेप्ट अनुसार माइक्रो क्रेडेन्सियलमा गएको छौँ, अब अहिलेको जाँदैछ भनौँ न। सेकेन्डमा चाहिँ 100 आवर्सको हामीले कोर्स गरेको थियौँ, त्यसमा चाहिँ मोडुल बेसमा जाँदाखेरि चाहिँ कति कुराहरू अब बाहिर हुन त प्रश्नहरू धेरै छन् किनभने यसमा यो नयाँ आयाम पनि हो र भोलि जाँदाखेरि मार्केटमा जाँदाखेरि ए यो त मार्केट अनुसार चाहिँ गएको छैन, जुन करिकुलम अनुसार गएको छैन भन्ने थियो, तर यसलाई चाहिँ समयलाई चाहिँ स्किलसँग बााउन्ड्री नगरिकन जति चाहिन्छ उनीहरूलाई जुन सिप सिक्ने हो त्यो स्पेसिफिक सिपको लागि टाइम लाइन त्यति नै मा सर्ट पिरियडको टाइममा पनि तालिम सञ्चालन गर्न सकिन्छ र दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने कुरा यो कन्सेप्ट अनुसार चाहिँ हामीले अहिलेको सिप मेला 3 चाहिँ लिएका छौँ।
0: धेरैले भन्नुहुन्छ क्या 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनौको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, तर महानगरले 1 हप्ता तालिम दिन्छ होइन, अनि एक महिना तालिम दिन्छ घन्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पुरा हुँदैन भन्ने तपाईँले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै प्रश्न आउँछ। अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ
1: डेफिनेटली, त्यही भएर नै यो कुराहरू आएको। कस्तो भन्दाखेरि फर इक्जाम्पल अब कफीकै उदाहरण दिँदा पनि जस्तो तिनवटा स्किलमा 3 कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि। अब माइग्रेसनले के गर्छ भन्दाखेरि चाहिँ एउटा स्पेसिफिक तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ होइन, त्यसको लागि हो नि त हामीले खास ह्युमन रिसोर्स निर्माण गर्ने जनशक्ति निर्माण गर्ने, त्यसको लागि चाहिँ 390 घन्टै हुनुपर्ने होइन 400 घन्टै हुनुपर्ने भन्ने कुरा चाहिँ त्यो लागु हुँदैन क्या। त्यो अब उसले मात्र बटन मात्रै सिउँछ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्ट सिउनु पऱ्यो होइन, त्यो कुरा चाहिँ ठुलो इन्डस्ट्रीमा देखिन्छ होइन। सानसानोमा चाहिँ जस्तो अब के अरे बारिस्ता लिनेले बारटेन्डर नै सिकोस् होइन, भोलि अब खाना पकाउनु सिकोस् भन्ने उसमा एउटालाई चाहिँ एउटा के अरे रेस्टुरेन्टलाई त्यो चाहिन सक्छ हो भयो, तर हामी चाहिँ त्यसलाई स्लाइसिङ गरेर जानुपर्छ क्या। जस्तो अलिअलि सिकेर जाँदाखेरि त्यो कहिले पर्फेक्ट हुन जाँदैन, तर सर्टेन पिरियडमा हुने स्किलहरू त्यो 100% सिक्छ, त्यसको लागि एक दिन लाग्ने हो कि एक महिना लाग्ने त्यो सिक्छ, तर स्पेसिफिक स्किल चाहिँ त्यसमा पर्फेक्ट भएर भोलि मार्केटमा जान्छ, त्यो चाहिँ सेलेबल हुन्छ जहाँ पनि सेलेबल हुन सक्ने भयो त्यो अनुसार जान्छ।
0: भनेपछि एउटा निश्चित विषयमा ऊ दक्ष होस् भन्ने चाहिँ महानगरपालिकाको अभियान हो, र त्यसै अनुसार तपाईँहरूले तालिम अब त्यो सकारात्मक नै हो भन्न बुझ्नुपर्छ, किनकि अब समय पनि कम छ होइन, अब टुली खेलमा गर्नुपर्छ, हरेक वर्ष हामीले गर्दै आएका छौँ, र त्यस अनुसार कतिको दक्षता बनाउन सकिन्छ जति सक्छ त्यसमै ऊ दक्ष होस् भन्ने चाहिँ हाम्रो
1: त्यो पनि हो। तर त्यसमा जोड्दाखेरि म अलिकति जोड्न चाहेँ, त्यसमा जोड्दाखेरि जस्तो हुन्छ नि मानव अब 390 घन्टा नै अब नेपाल सरकारले अथवा चाहिँ सिटीले लागू गरेको छ, लेभल अन्त हामीले दिँदैन, काठमाडौँ महानगरले दिँदैन, लेभल अनसम्म पुग्दाखेरि उसले सर्टेन तालिम सिक्छ ओके, आज चाहिँ 10 मोडुलमा थियो 390 घन्टा, उसले चाहिँ 100 घन्टाको तालिम सिक्यो यहाँ, अब रह्यो बाँकी कति रह्यो भने 290 घन्टा रह्यो, 290 घन्टा फेरि उसले अफिसियल सिक्छ, अनि अब हामी चाहिँ अहिले के गरेको छ भने सर्टेन तालिममा 100% ऊ चाहिँ स्किलफुल होस् र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्क एउटा बनाऊ जसले गर्दा उसको स्किल्सहरू चाहिँ जोडिँदै जाओस्। जस्तो आज चाहिँ मन बारिस्ता सिकेर आयो भने बारिस्तामा लगभग एउटा चाहिँ क्यापेसिनो मात्रै बनाउन सिक्यो उसले, भोलि लाटे बनाउन सिकाउला अथवा चाहिँ के अरे अमेरिकानो बनाउन सिकाउला मानव फर इक्जाम्पल होइन, 3 छ तर उसले चाहिँ 1 घन्टामा चाहिँ म अब क्यापेसिनो मात्रै सिक्छु, अब मसँग 3 घन्टा छैन भने 1 घन्टा चाहिँ अहिले उसले सिक्यो सो ओके यो लाते बनाउन पठाउनु सर्टिफाई पायो सर्टिफाई भयो र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्कमा इन्क्लुड भयो, यसले यो स्किल जानेको छ। अब दुईवटा स्किल सिकेपछि मात्रै तिनवटा स्किल सिकेपछि मात्रै ऊ स्किल टेस्ट दिन पाउँछ भने फेरि के गर्छ सर्टेन टाइमपछि उसलाई चाहिँ त्यो विषय लिँदाखेरि चाहिँ ओके भोलि अब अमेरिकनमा सिकेला अब पर्सि फेरि अर्को अर्को तालिम दिएला होइन अब त्यो 390 आवर पुऱ्याएर पनि हामीले त्यसलाई अन्तिममा चाहिँ स्किल टेस्ट गरेर सर्टिफाई गर्न सक्छौँ यो किसिमले गऱ्यो भने अब अहिले जति सिक्यो त्यो सेलेबल भइहाल्यो भोलि नयाँ स्किल सिक्यो भने फेरि सिक्छ त फेरि सिक्छ तर यसले चाहिँ अब दुईवटा तालिम सिक्यो यसले तिनवटा सिक्यो भने त यो क्रेडिट ब्याङ्कको कन्सेप्ट चाहिँ आउनु जरुरी छ अहिलेसम्म त्यो कन्सेप्ट छैन र काठमाडौँ महानगरपालिकाले इनिसिएट गरेको छ यदि यो भएर यो नेसनल लेभलमा चाहिँ एक्सेप्टेबल भयो भने चाहिँ यसरी चाहिँ हामीले टाइम बााउन्ड्रिज भएर होइन अब सर्ट पिरियडमा अब 390 घन्टा 20 सिक्न पर्छ नि 20 सिकेर स्किल टेस्ट दियौँ अनि पास भइहालौँ त्यो भने चाहिँ सर्टिफाई त गऱ्यौँ तर त्यसले चाहिँ मार्केटको डिमान्ड पुरा गर्न सक्दैन
0: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ कस्ता खालका सिपहरू सिकाउँदैछौँ
1: यसमा चाहिँ अलिकति नयाँ तरिकाले इनोभेटिभ तरिकाले नै हामीले सोचेर अहिले माइक्रो क्रेडिटको कन्सेप्टमा आएको छौँ हामी होइन त्यो पक्कै पनि लागू हुन्छ अहिलेको थर्ड सिप मेलामा र त्यस लगायत अहिले चाहिँ हामी विशेष गरी काठमाडौँमा बासीहरूलाई बढी फोकस गरेर सञ्चालन गरेको हुनाले यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै फ्लरिस छ एकदमै डिमान्डमा छ त्यसलाई मुख्यतया त्यो हुन्छ र अरू जुन ट्रेडिसनल वेबाट हुने तालिमहरूलाई पनि हामी माइक्रो क्रेडेन्सियल अन्तर्गत चाहिँ सेलेबल हुने हिसाबले स्पेसिफिक स्किल सिकाउने र भोलि मार्केटमा चाहिँ सेल हुने हिसाबले चाहिँ तालिम सञ्चालन गर्ने यो नयाँ कन्सेप्ट अनुसार चाहिँ हामी अगाडि बढेका छौँ
0: ठ्याक्कै कति क्षेत्र भन्न चाहिँ निर्धारण भइसकेको छ कि त्यो सल्लाह हुन्छ
1: अहिले अहिले चाहिँ हामीले विगतमा हेर्दाखेरि चाहिँ 10 स्किल 10 सेक्टरमा चाहिँ लगभग 37 तालिम दिएको थियौँ अहिले चाहिँ हाम्रो 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ
0: नयाँ थपिएको छ अघिल्लोको तुलनामा जस्तै अब अघिल्लोचोटि चाहिँ यो डकर्मी सिकर्मीहरूको हेर्दाखेरि अलिकति उपस्थिति कमै थियो यतापट्टि यो भनौँ न यो पूजापाठकोमा अलिकति बढी नै थियो अब आइटीमा चाहिँ सधैँभरि नै भइरहेको हुन्छ ब्युटिसियन महिलाहरूको क्षेत्रहरूमा पनि राम्रै थियो ती थपगड भएका छन् कि
1: छ थपगड भएको छ पहिलाको उहरू तालिमहरू त्यसलाई हाम्रो विषयहरू घटेका छन् र नयाँ विषयहरू थपिएका छन् र हजुरले राम्रो प्रसङ्ग गर्नुभयो जस्तो डकर्मी कुरा गर्नुभयो डकर्मी चाहिँ अब मान्छे किन आएन त होइन
0: फेरि स्कोप चाहिँ छ है त्यस्तो
1: हाई स्कोप छ इन्डस्ट्री खोजिरहेको छ त होइन अब जहाँ पनि ऊ चाहिँ तालिम सिक्ने मात्रै रोजगार लागे त त्यो त ढोका खुला छ त 100% इम्प्लोइमेन्ट छ तर किन आएन त मसिन त्यो के अरे जुन हुन्छ नि पार्टिसिपेन्टको चाहिँ इन्ट्रेस्टले पनि रोजगारीलाई जुन तालिमलाई चाहिँ असर गर्दो रहेछ कि अब इन्ट्रेस्ट यता आइटीतिर अथवा अरू कुनै विषयमा छ भने डिमान्ड यता छ ग्याप एउटा हुनुको एउटा मुख्य कुरा पनि यो यो पनि एउटा चाहिँ हो
0: त्यही त त्यो अघिल्लोचोटिको कुराहरू गरौँ न दुईवटा संस्करण हामीले पुरा गरिसक्यौँ होइन त्यो संस्करण पुरा भइसकेपछि कति व्यक्तिहरू चाहिँ रोजगारीसँग जोडिनु भयो त्यो पनि अलिकति कौतूहलता मान्छेहरू हो किनकि हामीले 2081 82 जनालाई 2082 जनालाई रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो ठ्याक्कै सबैले रोजगारी पाए जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको
1: डेफिनेटली हो होइन त्यो त पक्कै पनि त्यो हुन्छ नै किनभने तालिम दिने नै रोजगारको लागि हो तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ र यसमा चाहिँ अब हामी प्रयासरत छौँ किनभने हामीले डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ डेटाहरू कलेक्सन गर्दैछौँ भनौँ न हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइमेन्ट गरेर चाहिँ 50% हारिमा छ तर त्यो बढाउने क्रम छ अब यसमा चाहिँ हामीले तालिम दिए पश्चात रोजगारीमा कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङलाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङपछि रोजगारीमा जानुहुन्छ त्यसरी 2-3 तरिकाले हामीले चाहिँ बजारमा पठाइरहेको अवस्था छ अब ओजेटीको कुरा गर्दाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसनसँग हामीले सहयोग लिएर चाहिँ मिनिमम अन द जब ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000 अहिले त 19,300 सकेर होइन 18,000 पहिल्यै नै हाम्रो एमओयू भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हामीले मानर अन्तर्गत त्यो संस्थाले बियर गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिक उनीहरूले पाओस् एज अ अन द जब ट्रेनिङमा भन्ने हिसाबले पनि त्यो एउटा वेबाट पनि हामी गएको छौँ जसले गर्दाखेरि 6 महिना तालिम लिन्छन् मिनिमम 18,000 पाउँछन् र 6 महिना पश्चात चाहिँ उनीहरू रोजगारीमा चाहिँ जान्छन् त्यो छ अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा जोडिनु भएको छ
0: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलि धेरै सङ्ख्याले भर्नुहुँदो रहेछ नि.
1: हो
0: त्यो झन्डै झन्डै दोस्रोमा त 50,000 भन्दा पनि माथि नै गइसकेको थियो कि कतिले भर्नुभयो 60 त्यस्तै.
1: होइन यस्तो छ, अब फर्स्टमा एकदमै हाम्रो इनिसियल फेजमा सिप मेला 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो, मलाई डेटा अझै पनि याद छ. त्यहीजनाले फर्म भर्नुभएको थियो. अब हाम्रो क्यापेसिटी भनेको लगभग 2575 भन्दा माथि छैन, होइन धेरै थियो नि 3,000 तर 2575 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन यता उसमा सिप मेलामा. तर हामी त्यहीजनालाई फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो किनभने हामीसँग प्रोपर अनलाइन डेटाबेस थिएन. त्यो हिसाबले गर्दा कति फर्म पनि भर्नुभयो, कति चाहिँ डबल फर्म भयो, ट्रिपल फर्म भयो, त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो. र त्यसलाई चाहिँ त्यो मिसम्याचलाई कम गर्नलाई हामीले पोर्टलको निर्माण गऱ्यौँ. होइन सेकेन्ड सिपेलाई चाहिँ 20,000 हारादीमा चाहिँ अनलाइन आवेदन परेको छ. अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ. अब हामीले सेकेन्ड सिप मेलामा जम्मा 2500 हारानीमा दियौँ तालिम, होइन अब त्यो मास छ हामीसँग, त्यो मास चाहिँ हामीसँग छ. अहिले सिप मेला थर्डमा उहाँहरूलाई नै प्राथमिकता दिने हो, विशेष काठमाडौँ महानगरवासीलाई प्राथमिकता राखेर हामीले तालिम सञ्चालन गर्छौँ. र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ, कोही नयाँ हुनुहुन्छ नि त, अनि त्यो अनुसार हामीले अहिले सूचना खोलिसकेको छैन, सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामीले आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ.
0: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुनुहुँदो रहेछ काठमाडौँ महानगरभित्र. अब कसरी मिलाउने, यो त हामीले 2500-3,000 तालिम दिन्छौँ, रोजगारीसँग जोड्छौँ, होइन अब के भन्ने, सफल भन्ने कि असफल भन्ने के
1: होइन. यो एउटा हाम्रो प्रयास हो किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ. अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रलाई हजुरले एकदमै निहालेर हेर्नुभयो भने हजुरले हेर्नुहुन्छ विभिन्न डेभलपमेन्ट पार्टनर्सहरू नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ ड्रप आउट रेट हाई छ. इभन तालिम पश्चात चाहिँ अन द जब ट्रेनिङ जोडिएका कुराहरू, भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र म्याच्योरमा जुन तालिमहरू देखिन्छ नि त्यसको एकरूपताका कुराहरू, हरेक कुराहरू हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ होइन. र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा चाहिँ हाई एक्सेसको रूपमा गयो यो, होइन अब 20,000-25,000 तालिम लिएको इन्ट्रेस्ट छ तर 2500 हाराहारीमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो एउटा नमुना बनोस् र प्रत्येक पालिकामा, काठमाडौँ मात्रै होइन प्रत्येक ठाउँमा पालिकामा यसको लागु होस् जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरौँ भन्ने हो. अब यसमा सिप मेलाको कुरा गर्दाखेरि चाहिँ सिप मेला बाहेक हामीले अन्त पनि तालिम अरू पनि तालिम चल्छ रेगुलर, होइन यो चाहिँ अब केन्द्रीकृत भएर सबै ठाउँमा जाओस् भन्ने हिसाबले पनि हो. यो कस्तो छ भने हाई एक्सेस भयो, होइन हाई एट्र्याक्सन पनि भयो क्या यसमा. अनि राम्रो पक्ष के छ भन्दाखेरि हामीले रोजगारदातालाई सँगै तालिम पनि उहाँहरूले दिउँ र रोजगारी पनि सिर्जना गरौँ, आफूले चाहिने जनशक्ति आफै सिर्जना गरौँ भन्ने हिसाबले पनि उहाँहरूलाई तालिममै उहाँहरूलाई के अरे संलग्न गराएर हामीले तालिम सञ्चालन गरेको. धेरै कम त छ यो सङ्ख्याको हिसाबले धेरै कम छ. नेपालकै सन्दर्भमा अघि भने 50% मात्रै हाम्रो क्षमता छ जब जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू ह्युमन रिसोर्स रूप मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोप गर्नको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ. तर हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पालिकाले लागू गरौँ र अहिले त सङ्घबाट पनि त्यो कुराहरू आएको छ होइन. पक्कै पनि सिपमुला लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब देशभरि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ होइन. सङ्घबाट पनि छ, प्रदेशबाट पनि छ, स्थानीय तहबाट पनि छ. तर हाम्रो इनिसिएटिभ चाहिँ यसले मूल रूपमा चाहिँ सबैतिर चाहिँ फिजिएर काम गरोस् जसले गर्दाखेरि आफूले चाहिने स्थानीय जनशक्ति निर्माणको लागि सो आज के अरे त्यहीँबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल ह्युमन रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो एक किसिमको मोडल हो.
0: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौँ. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: NBL Auto Loan. अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर.
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
3: शर्तहरू लागू हुनेछन्.
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
2: कृषि मन्त्र नार्कसँग।
3: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेसनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौ।
3: अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तेह्र एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजोड दिने, हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नै मनपरे तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नुभएको छ। यसमा धक मान्नुपर्ने कुनै पनि कुरा छैन, किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गएँ भने भनेर सोद्धा रहेछन्। मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्यो अहिले चाहिँ?
4: के भनेको चाहिँ अवेरनेस छ यसमा चाहिँ, खासमा टिबेट क्षेत्र सेक्टरमा हेर्ने हो भने यो तालिमको विषयलाई मा यो कुरा हजुरले भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन, होइन आफू मनपर्ने छ भनौँ न, आफूले अब स्थानीय तहमा वार्डलाई कुन मन पर्यो त्यही अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट, तालिम प्रदायक संस्थाबाट ती कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ र तालिम सञ्चालन गर्नुपर्छ। त्यो मुख्यतः भनेको त हामीसँग प्रोपर करिकुलम छैन क्या, कुन करिकुलम कुन बेसीमा चलाउने हो त तालिम। भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्ने हो प्रोपर करिकुलम छैन क्या। भनेको अब एनओएसएस नेसनल अकुपेसनल करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ बेसिस भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के हो भने महानगर नगरपालिकाले हो क्या। नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डहरूसँग चाहिँ एकरूपता काम गर्ने हो, अनि एउटा चाहिँ एनओएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ, र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिब्युट भयो भने त्यही अन्तर्गत जस्तो मैले यहाँ नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लम्बिङको तालिम चाहिँ त्यही तालिम चाहिँ वार्डले तालिम सञ्चालन गर्नु त परेन नि त, होइन त्यसले अर्को विषय गर्नु पर्ने जस्तो उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हामीले सञ्चालन पनि दुईवटाको तालिमको चाहिँ एउटै होस्, सेलेबल होस्, भोलि मैले चलाउने तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम डेभलपमेन्ट भएको देखिन्न, एकरूपता भनौँ न कोअर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल लेभलमा मात्रै छैन, त्यो कुरा नेसनल लेभलमा पनि छ। हजुरले हेर्नुभयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरिरहेको छ, श्रम मन्त्रालयले अर्को तरिकाले तालिम सञ्चालन गरेको छ।
3: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ, हाम्रो यो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो त्यति बेला चाहिँ, जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भन्ने चाहिँ उहाँ अलिकति व्यापक चर्चामा पनि आउनुभएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीज्यूले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौँ भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न, अघि अलिकति छनौट तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50% त हामीले रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो, त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनुको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
4: अहिलेको समयमा त मेन कुरा चाहिँ नेसनल रूपमा चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ, होइन एउटा मेकानिजम बनाउनु जरुरी छ जसले चाहिँ एकद्वार प्रणाली होस् क्या। एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ पालिकाले गर्ने, के अरे स्टेटले गर्ने हो, प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभलमा हुने हो नि त, त्यो तालमेल देखिँदैन क्या। मतलब फ्रेगमेन्टेड छ क्या, त्यो फ्रेगमेन्टेडलाई हामीले एकरूपतामा चाहिँ एकरूपता तरिकाले एकद्वार प्रणाली अन्तर्गत चाहिँ जानु पऱ्यो क्या। अब कस्तो भन्छ जस्तो उसले चाहिँ सङ्घले के गर्ने हो त, सङ्घले त नीति निर्माण गर्ने होला नि त, होइन उनीहरूले तालिमै सञ्चालन गर्ने त होइन होला नि त, सङ्घले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानिहोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। उहाँहरूले त अब मोनिटरिङ गर्ने होला होइन, र यो चाहिँ भएन भनेर चाहिँ सुझाव दिने होला, फिडब्याक दिने होला, अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारलाई चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलमलाई सेट गरिदिने हो क्या। जस्तो मानव काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ क्या। तर त्यसको लागि त फ्रेम एकरूप त हुनु पऱ्यो नि त, त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ सङ्घबाट आउनु पऱ्यो होइन, त्यसको बेसिसमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे सङ्घले चाहिँ करिकुलम निर्माण गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँवाला पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ क्या। त जुम्लाको लागि त करिकुलम काम लाग्छ त, काठमाडौँलाई लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम करिकुलम चाहिँ जुम्लाले नै बनाउनु पऱ्यो नि त, त्यहाँको लागि ह्युमन रिसोर्सको लागि भयो, त्यहाँको लागि रिसोर्सेस युजको लागि भयो, त्यहाँ कस्तो खाले चाहिँ के अरे ह्युमन रिसोर्स निर्माण गर्ने भन्ने कुरा त करिकुलमले डिफाइन गर्छ नि त। त्यो करिकुलम त्यही निर्माण गर्नु पऱ्यो, फ्रेमवर्कै एउटै हुनु पऱ्यो त। अनि त्यो फ्रेमवर्क एउटै भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ नेसनल स्ट्यान्डर्ड एउटै हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ सङ्घले बनाउनु पऱ्यो। अनि त्यो एकरूपता भए मात्रै बल्ल एकद्वार प्रणाली जान्छ। अनि हेर्दाखेरि अब नेसनल लेभल हेर्दाखेरि फन्ड पनि छैन क्या, तपाईँको नेसनल टिबेट फन्ड कहाँ छ होइन, बिचार स्काटर छ क्या। त्यो भन्छ नि यो के अरे मौसमी खेती जस्तो क्या होइन, आज अलिकति बजेट राखेछ होइन, अब त्यो अलिकति भन्नु वार्डमा पनि अथवा पनि सर्टेन टाइममा गर्छ अनि त्यो सक्यो क्या। त अब जहिले बजेट आउँछ तहिले चलाउँछ क्या। अनि बज यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त। ह्युमन रिसोर्स डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो। आज तपाईँले तालिम सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको डिमान्ड अनुसार त त्यसलाई अपग्रेड गर्नु पर्ला, तपाईँलाई नै चाहियो क्या। अनि भोलि त्यो तपाईँले त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँलाई सिकेको तालिम सिक काम नलाग्ला, नयाँ तालिम लिनु पऱ्यो नि त। नयाँ तालिम तपाईँले लिनु पऱ्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो। स्किलिङ रिस्किलिङ अपस्किलिङ भनेको त कन्टिन्यू प्रोसेस हो कि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँछै छैन, हेर्नु न अब एक्सेसै छैन क्या। त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ, यो स्काटर चाहिँ छ, फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ, चाहे त्यो नसँगमा चाहे त्यो लोकल।
3: यो गुनासोकै पाटो सर, जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन। अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्। अब त्यो उहाँहरूको भनाइ चाहिँ के छ, गुनासो उहाँहरूको पनि अलिकति पाटो जोडौँ। उहाँहरूलाई चाहिँ हामी दक्ष छौँ, हामीले तालिम सिकाउँछौँ, हाम्रो लागि के जनशक्ति आवश्यक छ कि छैन त्यो हामीलाई थाहा छ, हामीलाई चाहिँ तपाईँहरूले तालिमको व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गरिदिनुहोस् भनेर पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ। पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ
4: होइन नि, त्यो त इन्डस्ट्री इन्गेजमेन्ट नगरेसम्म त त्यो राम्रो राम्रो रिजल्ट दिँदैन। त्यसले प्लानिङ फेजदेखि नै इन्डस्ट्री इन्भल्भमेन्ट हुनु जरुरी छ क्या। अहिले नेसनल लेभलमा हेर्दा जुन करिकुलम निर्माण देख्नुहुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा आउनु पऱ्यो नि त, अनि त्यसपछि बल्ल तालिम आउँछ क्या। करिकुलम निर्माण गर्दाखेरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै न्यून छ क्या, गएर हाजिर मात्रै गर्ने होइन, प्रविधि के हाजिर गरेर ल मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ अनि सबै त्यहाँ गएर हाजिर गरिन्छन्, अनि त्यसपछि उहाँहरू आउँदैन अथवा चाहिँ मेन व्यक्ति आउँदो हुँदैन, कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या। त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्रीलाई दोष लाग्यो होइन क्या, इन्डस्ट्री पनि डाइरेक्टली इन्भल्भ हुनु पऱ्यो, त्यसमा इन्ट्रेस्ट हुनु पऱ्यो क्या। र जसले करिकुलम बनाउने, करिकुलम बनाउँदा पनि त्यसको इन्गेजमेन्ट अनिवार्य बनाउनु पऱ्यो कि, अप्सनल रूपमा लिनु भएन, अनि बल्ल पो उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ पहल हुन्छ। अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिदिनु पऱ्यो क्या, इन्डस्ट्रीले भनेको कुरा पनि सुनिदिनु पऱ्यो। हामीले चाहिँ बोलाउँछ, साइन गर्छौँ, अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिने रिजल्ट त इम्प्याक्टफुल त हुँदैन होइन। त्यो भएर इन्डस्ट्री इन्गेज त्यहाँ मात्रै होइन, सबै ठाउँमा हो। जस्तो पालिकामा अहिले गुनासो हजुरले कुराको गर्नुभएको थियो नि, त्यो कुरा होइन, हामी अब म पनि अब एउटा टिबेटको विद्यार्थी हो, मास्टर टिबेट गऱ्यो केबाट, त्यो गर्दाखेरि हामीले करिकुलम निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष रोजगारदाताको सँग मात्रै गर्नुपर्छ भनेर हामीले इनिसियल फेजबाटै त्यो कुरा गरेछौँ क्या। भनेपछि त्यो यदि त्यो इन्डस्ट्रीको ग्याप, इन्डस्ट्रीको रिप्रेजेन्टेटिभको ग्याप भयो भने त्यसले भोलि दीर्घकालीन रूपमा चाहिँ त्यसले चाहिँ लङ टर्ममा जान सक्दैन र इम्प्लोइमेन्टमा चाहिँ डेफिनेटली ग्याप क्रिएट चाहिँ गर्छ।
3: हजुर, अब आउँदै गरेको सिप मेलाको बारेमा पनि अलिकति कुराकानी गऱ्यौँ, अलिकति थोरै हामीले अगाडि जोड्यौँ पनि। कहिलेदेखि सञ्चालन हुँदैछ, कतिलाई तालिम दिने योजना छ, कतिलाई रोजगारी दिने योजना छ, के छ
4: अहिलेको? अब 2083 चाहिँ 2083 जनालाई तालिम दिने योजना छ र मङ्सिर 5-7 गते मङ्सिरमा चाहिँ हामीले तालिम सञ्चालन गर्ने कि योजना गर्ने कि भन्ने हिसाबले चाहिँ इनिसियलको अहिले प्लानिङ भएको छ होइन, फर्स्ट ड्राफ्ट बनेको छ। अब हेरौँ, हाम्रो मङ्सिरमा चाहिँ हामी जमर्कोमा छौँ र यसमा चाहिँ अब अलि अघि भने जस्तै अलिकति इनोभेटिभ तरिकाले पहिलाका कमी कमजोरीहरूलाई हटाउँदै भोलि प्रत्यक्ष रोजगारीमा जोड्नको लागि चाहिँ कसरी सकिन्छ होइन भन्ने हिसाबले हामी एकदमै लागि परेका छौँ। करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको लाई अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ। यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मङ्सिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ युनिसेस निर्माण गर्नको लागि र पहिला देखिएका प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छ।
3: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन, अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ। काठमाडौँभित्र पनि महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या। अब कतिपय त अब त्यो अघिकै प्रसङ्ग जोडिन्छ, यसमा दोहोऱ्याइतिर तालिम लिन आउने, भत्ताको लागि मात्र तालिम लिन आउने, प्रतिनिधिले आफूले चिनेको मान्छेलाई तालिम दिने, त्यस्ता गतिविधिहरू भइरहेछन्। उहाँहरूसँग समन्वय भएको छ कि छैन? हाम्रो
4: छ, लास्ट टाइम यही हामीले सिप मेला गर्ने, अब हाम्रो रोजगार आयुर्वेदी काठमाडौँको समृद्धि योजना छ, त्यो अन्तर्गत चाहिँ नै हो यी तालिमहरू सञ्चालित भएको। त्यसलाई चाहिँ हामीले अब आगामी वर्ष ल्याउनलाई अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ, वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो तपाईँहरूले यो तरिकाले स्काटर तरिकाले जाने होइन, कमसेकम महानगरसँग चाहिँ समन्वय गरेर महानगरसँगैकै एकरूपतामा चाहिँ अब हामीले करिकुलम निर्माण गरिदिनु पर्ने हो कि तालिम ट्रेनिङ प्लान बनाइदिनु पर्ने हो कि होइन, तर चाहिँ त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस्। भोलि तालिम दिन्छ, तालिम नाममा तालिम भन्ने कुरा त छ नि त, तालिम दियो भोलि त्यसले के गर्छ के छ त, मैले सोधेँ भने तपाईँहरू तालिम दिनुभएको छ, कतिजनालाई तालिम दिनुभएको छ थाहा छैन, इम्प्लोइमेन्ट कतिजनाले पाउनुभयो थाहा छैन, ऊ त्यो डेटा बेस पनि हाम्रोबाट बसोस्। अब अहिले रोजगार आयुक्ति काठमाडौँको समृद्धि अन्तर्गत चाहिँ डेटा बेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझै व्यवस्थित गरेर लाने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ, जस्तो अब वार्ड नम्बर 1 कुनै तालिम चाहियो भने महानगरमा आएर सोध्छ, ओके मैले यो तालिम सञ्चालन गर्छु, यसको लागि करिकुलम चाहियो, ट्रेनिङ प्लान चाहियो भनेर महानगरसँग माग्छ र महानगरले सहजीकरण गर्छ। अनि हामी रोजगार आयुक्ति काठमाडौँ समृद्धिमा हामी 7 कोअर्डिनेटर छौँ, फोकल पर्सनसहित हामी 7 तालिम संयोजकहरूले त्यहाँ चाहिएको खण्डमा हामी जान्छौँ, त्यहाँ गएर करिकुलमको लागि उहाँहरूलाई पहल गरिदिनु पर्ने हो कि सहज गर्नुपर्ने हो कि इन्डस्ट्रीसँग चाहिँ त्यहाँ के अरे कोर्डिनेसन गरिदिनु पर्ने हो कि कस्तो ह्युमन कस्तो तालिम चलाउने भनेर भनिदिनु पर्ने हो कि त्यहीँ गएर या उहाँहरू यहाँ हुनुहुन्छ भनेर प्रत्यक्ष कोर्डिनेसनमा चाहिँ हामी अगाडि बढाउँ भनेर 2-3 हामीसँग वर्कसपहरू भयो र धेरै पोजिटिभ पनि हुनुभएको छ, अनि कोही कति ठाउँ बोलाउनु पनि भएको छ होइन। अनि हामी उहाँहरूलाई अब अहिले सिपमेला गर्दा पनि उहाँहरूलाई पहिलो प्राथमिकता उहाँहरूलाई राखेरै अब यसरी जाउँ, हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसेकम एउटै होस् न, मैले प्लम्बिङ चलाउँछु ठिक छ, म मेरो क्षेत्रमा चलाउँछु, तपाईँको 1 चलाउनुहोस् अथवा 2 चलाउनुहोस्, तर त्यहाँ र 1 चलाएको र 2 चलाए एउटै हुनु पऱ्यो, त्यो एउटै भयो भयो 1 चलाएको तालिम फेरि 2 त्यही तालिम चलाउनु परेन नि त, त्यहीमा ह्युमन रिसोर्स के अरे त्यसमा फाइनेन्सियल पनि लस भएन भनेपछि डुप्लिकेसन भएन, डुप्लिकेसन नहोस् तपाईँले तलको चाल्यो भने हामी तल चाल्यौँ तालिम एउटै होस् एटलिस्ट अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ। पक्कै पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ। उहाँले आफ्नो मन तरिकाले नचलाउनुहोस्, मानव छौँ हामी, हाम्रो तरिकाले हाम्रो हामी सँगै बसेर एउटा फ्रेमवर्क बनाऊ, एउटा चाहिँ राम्रो एउटा योजना बनाऊ, त्यो अनुसार अगाडि बढाऊँ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यतिको अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ।
3: अर्को सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने, काठमाडौँ महानगरपालिकाले ह्याप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिपमूलक कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताब भन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नुभएको छ, विद्यार्थीहरूको रुचिअनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ। अघि जुन 5 लाखको तथ्याङ्क भन्नुभयो नि, खासमा चाहिँ यो 10 लाख आउँदो रहेछ कि स्लम बजारमा, यो नर्सरी क्लासमा चाहिँ सबै अलटुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 लाखको भर्ना हुँदो रहेछ, अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षामासम्म पुग्दाखेरि 5 लाखको दक्ष पढेका मान्छेहरू चाहिँ 5 लाखको आउँदो रहेछ। अब बाँकी 5 लाख पनि त छन् नि श्रम बजारमा होइन, अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ, त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाटो चाहिँ के छ भन्दाखेरि वास्तविकको तथ्याङ्क चाहिँ 10 लाख रहेछ क्या पछाडि होइन, उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैनौँ हामीले हामीलाई चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ आफ्नो खुट्टामा उभिन सक्यौँ घरबाट पैसा माग्न लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचै आउँदो रहेछ अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्न हुन त गरिरहेका छौँ अझ व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन
4: पहिलो कुरा त के अरे स्किल र एजुकेसनलाई इन्टिग्रेट गर्ने नि हो पहिलो प्राथमिकता भनेको शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारीसँग जोड्ने होइन रोजगारीलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेको हो इन्टिग्रेट चाहिँ हुनुपर्छ क्या शिक्षा फरक तरिकाले जाने र अर्को चाहिँ यो तालिम चाहिँ टिबेट सेक्टर चाहिँ फरक फरक धार हो भन्ने होइन कि त्यसलाई इन्टिग्रेट गरेर गएपछि नै हो त्यो कुरा चाहिँ सरले भने जस्तै एउटा चाहिँ एक लेभल भनौँ एकदमै तल्लो ग्राउन्डबाट नै सुरु हुनुपर्छ इनिसियल फेजबाटै सुरु हुनुपर्छ प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ अब त्योभन्दा अलि अगाडि इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थी र दस कक्षासम्म आइपुग्दाखेरि लगभग 33% चाहिँ ड्रप आउट हुँदो रहेछ 33% दस कक्षामा पुग्दैनन् क्या होइन अझ तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 पुग्ने हो भने एक कक्षामा भर्ना भएको विद्यार्थीहरू 12 कक्षासम्म आइपुग्दाखेरि लगभग 60% चाहिँ छोडिसकेको हुँदो रहेछ क्या बिचमै 12 कक्षा नपुग्ने हेर्ने कत्रो जनसङ्ख्या छ त जुन चाहिँ यो अनौपचारिक क्षेत्रमा छ क्या न तिनीहरूसित पढाइ छ न तिनीहरूसित स्किल छ त्यत्र जनशक्तिहरू आखिर कहाँ छन् त श्रम बजारमा छन् श्रम बजारले त त्यसलाई त चिनेको छैन अनौपचारिक रोजगार क्या भनेको उनीहरूलाई केही पनि छैन न तिनीहरूलाई चाहिँ प्रोपर तलब आउँछ होइन स्यालेरी आउँछ न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन् कुनै एउटा रिकग्निसन छैन क्या अनौपचारिक क्षेत्रमा काम गरेको छ यत्र माहौल यो जुन यो समूहलाई जोड्न सक्ने चाहिँ तालिम नै होइन त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेनौँ भने पक्कै भने यसले चाहिँ भनौँ न समृद्धिको बाटो चाहिँ समात्दैन
3: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् क्या नयाँ सरकार आयो खै के गर्यो त नयाँ सरकारले 5 12 लाखलाई रोजगारी दिन्छु भनेको छ 4 कति लाखलाई रोजगारी दियो कति हजारलाई कमसेकम यतिजनाले त रोजगारी दिनुपर्ने हो भने चाहिँ गुनासो सुन्न लागिसकेको छ भने यो मूल्याङ्कन गर्ने समय भइसकेको छैन समय लाग्छ दरलाई साँच्चै घटाउन भूमिका खेल्नको लागि चाहिँ सम्भव छ पालिका स्तरबाट
4: त्यो वैदेशिक रोजगार रोक्नको लागि त्यो सम्भावना भन्दा त अब बजार मार्केटले अब किनभने अहिलेको ह्युमन रिसोर्सेसले जहाँ उहाँहरूलाई आवश्यक पर्छ होइन मेरो विचारले त उहाँहरूलाई जहाँ इच्छा छ त्यहाँ जानु कि तर जाँदाखेरि एउटा सम्मानित रोजगारी भएर जाउँ मेरो चाहिँ त्यो धारणा छ कि डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ कि जहाँसुकै जाउँ संसारको जहाँसुकै जान उहाँहरूलाई एक्सेस छ तर यहीँ नै भएर हामीले रिजिट गरेर यही ठाउँमा गर्नुपर्छ भन्ने होइन तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउँ भन्ने हो अब अहिले कुरा गर्दाखेरि अब नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने नेपाल हो नि त होइन आफ्नो जन्मभूमि अब नेपालमा चाहिँ उनीहरूलाई चाहिँ प्रपर के अरे रोजगारी पायो उहाँहरूले भनेको कामहरू पाए भने त पक्कै पनि बस्छ नि होइन वैदेशिक रोजगार जानुभन्दा त यहीँ बस्न कम्फर्टेबल हुन्छ नि त्यो वातावरण चाहिँ सिर्जना गर्न टाइम त लाग्छ तर त्यसलाई चाहिँ हामीले भएकोलाई पनि सम्हाल्ने गर्न सकिरहेको छैनौँ क्या भनेको हामीले जतिसक्यो हामीले इन्डस्ट्री छ नि अब इन्डस्ट्री नभएर गएको होइन क्या सानो पनि धेरै इन्डस्ट्री जुन कुरा सेलेबल हुन्छ हामीले इन्डस्ट्री छैन त्यही भएर बाहिर गयो नि होइन ठुला ठुला इन्डस्ट्रीहरू कम होला तर साना मजा होला साना इन्डस्ट्री छ नि त जसमा चाहिँ तालिम गरेपछि रोजगारीको अवसर सिर्जना हुनसक्छ होइन त्यो वातावरण छ त्यसैको लागि हामीले काम त गरेको छौँ अब मेरो विचारले एक्सेस चाहिँ सबैलाई दिनुपर्छ र मान्छे स्वतन्त्र प्राणी हो त्यो जहाँ पनि जान सक तर जहाँ जाउँ दक्ष भएर जाउँ
3: जस सम्भावना छ नभएको होइन सम्भावना खोज्नु पनि पर्छ मान्छेको फेरि एउटा बानी असन्तुष्ट धेरै हुन्छ अब जति भए पनि पुग्दैन भन्ने हो अब नजान भन्न नै सकिँदैन किनकि 52 सरकारले नै व्यवस्थित तरिकाले तपाईँहरू वैदेशिक रोजगारीमा जानु भनेर चाहिँ सुरु गरे हो अबको 10-15 यही ट्रेन्ड चल्छ होला पक्कै पनि अब बिस्तारै यो तेस्रो पुस्ता त अब फर्किने बेला पनि हुन लाग्यो 52 गएकाहरू त अब फर्किने ट्रेन्ड हुँदैछ अब महानगरपालिकाको एउटा प्रतिनिधिको हिसाबले भन्नुपर्दाखेरि आम नागरिकहरूलाई जो रोजगारीको खोजीमा हुनुहुन्छ जो आफू दक्ष बन्न चाहनुहुन्छ समग्रलाई के सन्देश दिनुहुन्छ
4: पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन त्यो सबैको लागि अनिवार्य हो चाहे त्यो पहिले इम्प्लोइमेन्ट होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफै लागि पनि होइन आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ त्यो स्किल हुनु जरुरी छ होइन र अर्को कुरा चाहिँ सिकेर केही घाटा हुँदैन क्या होइन सिक्नलाई चाहिँ पऱ्यो होइन यो ह्युमन हामी जस्तो हामी चाहिँ सधैँभरि लर्निङ सिक्ने नै हो क्या त्यो नयाँ नयाँ सिप सिकौँ अपर्च्युनिटी क्रिएट गरौँ त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन अरू कुरा चाहिँ कमसेकम तपाईँ सिप सिक काम गर्दाखेरि एकदमै अव्यवस्थित नगर्नुहोस् काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि तपाईँलाई तपाईँको अवेर हुनुहोस् हु एमआई भन्ने कुरा हुनु पऱ्यो तपाईँले प्रपर सिप सिक्न पऱ्यो त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पऱ्यो होइन अनि तपाईँले पाउने सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो त्यो पाउनु पऱ्यो अधिकार पनि पाउनु पऱ्यो त्यसको लागि चाहिँ लाग्नु पऱ्यो होइन अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लहलहीमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नभन्नुहोस् कमसेकम एक्ज्याक्ट डेटाको हिसाबमा जानु होला अथवा चाहिँ तपाईँलाई चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि त्यो सन्देश दिन चाहन्छु र अहिले अघि सरले भनेको अलिकति प्रसङ्ग चाहिँ जोड्न मन लाग्यो यहाँ धेरै कुराहरू छ क्या जस्तो सिप सिकेर बाहिर जाने कुरा अघि सरले गर्नुभएको थियो नि बाहिर जानेलाई के गर्ने होला त्योभन्दा ठुलो त बाहिरबाट आउनेलाई व्यवस्थित गर्नु
3: रिटर्नीहरूलाई
4: रिटर्नी माइग्रेट रिटर्नीहरूलाई कम छ त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज छ क्या
3: तपाईँको उहाँहरूसँग त सिप पनि हुन्छ एउटा उहाँहरूसँग त पुँजी पनि हुन्छ होइन सदुपयोग गर्न सक्ने भने त गजब हुन्छ त उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ
4: त्यो एउटा छ तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु कि जस्तो उहाँ कुनै एउटा सिप सिक्नुभयो पर्फेक्ट हुनुहुन्छ पैसा पनि छ पर्फेक्ट छ होइन अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रेकग्नेसन छैन क्या जस्तो सिपमा विदेशमा कुनै एउटा सिप सिक्नुभयो मानव सिजर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुन जुनको लागि चाहिँ यहाँ कुनै स्पेसै छैन क्या त्यसको रिकग्नेसन छैन क्या त्यो पछि के भयो उहाँको सिकेको त्यत्रो वर्ष लाएर 10-20 वर्ष लाएर सिकेको सिप त यहाँ त काम लागेन नि त होइन त्यो रिकग्नेसन पनि हुनु जरुरी छ त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ जस्तो अहिले हाम्रो एनबिक्युएफ छ नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन त्यसले चाहिँ कमसेकम एउटा चाहिँ ल्याडरको काम गर्छ होइन त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि आएको छ रिकग्नेसन अफ प्रायर लर्निङ भनेर आएको छ जसले चाहिँ पुराना जस्तो हुन्छ नि दही बनाउनेदेखि लिएर पुराना पुराना परम्परा तालिमहरू लिएका हुन्छ नि त्यसलाई रिकग्नाइज गरेर सर्टिफाई गर्ने काम गऱ्यो भने विदेशबाट आएको जुन सिपलाई पनि नेपालमा रिकग्नेसन गर्नु जरुरी छ यत्रो भएन भने त्यो त्यतिकै मर्छ क्या त्यो अब अरू कुरा भनेको यहाँ अब अहिले पक्कै पनि वैदेशिक मैले सुनेको छु वैदेशिक रोजगार जान चाहिँ के अरे सर्टिफिकेसन अनिवार्य गर्नुपर्छ कमसेकम जाँदाखेरि चाहिँ सिप सिकेर जाउँ होइन भोलि तपाईँले लगभग 40,000 जानुहुन्छ भने 60,000-80,000 रुपियाँ चाहिँ कमाउनुहोस् त्यो सिप सिकेर अनि लेबरमा गएको त के भ्यालु छ र भनौँ न त्यसमा 1 महिना 2 महिना 3 महिना सिप सिकेर जानुहोस् न सर्टिफाई भएर जानुहोस् त्यसको रिकग्नेसन उहाँ पनि होस् त्यो नेसनल फ्रेमवर्क आ बन्नु जरुरी छ क्या त्यो यहाँ चाहिँ सरकारले त्यसरी हेर्नु पऱ्यो क्या जोडेर अनिवार्य जस्तो अब अनिवार्य रूपमा चाहिँ तालिम पश्चात चाहिँ सर्टिफिकेसन मात्रै होइन कि त्यसको स्किल्सको चाहिँ अपडेट जस्तो कुनै क्रेडिट कार्ड अथवा कुनै एउटा ब्याङ्क होइन क्रेडिट ब्याङ्क अथवा चाहिँ सिप ब्याङ्क भनौँ न कि त्यस्तो मेकानिजम बनाउनु जसले गर्दाखेरि चाहिँ अलाइनमेन्ट होस् के यहाँबाट त्यत्तिकै के अरे विदाउट तालिम चाहिँ सिप नसिकिन लेबर नजाउँ त्यो सङ्ख्या घटाउनु पऱ्यो उताबाट आएका रिटर्नीहरूलाई पनि यहाँ स्पेस दिनु पऱ्यो उहाँहरूलाई प्रपर स्पेस हुनु पऱ्यो उसको सिपको रिकग्निसन हुनु पऱ्यो होइन र यहाँका भएका रोजगारदाताहरूलाई पनि यहाँको ह्युमन रिसोर्स डेभलप गरेर चाहिँ त्योसँग अलाइन गरेर गयो भने चाहिँ निकट भविष्यमा यसको चाहिँ मैले त राम्रो देख्छु
3: एकदमै हुन्छ सर तपाईँको महत्त्वपूर्ण समय जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई
4: हस् थ्याङ्क यू भेरी मच यो स्टुडियोसम्म आएर मेरा 2-4 शब्दहरू राख्न पाएँ आफ्ना कुराहरू राख्न पाएँ हजुरलाई धेरै धन्यवाद हस् थ्याङ्क यू
2: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसी देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था प्रभावकारिता र आगामी योजनाबारे कुराकानी गर्यौँ देश परदेशको आजको समय सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिँदो नेपाल लिएर आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु नमस्कार

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888, 98-012-35-888।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
13: Baideshik rozgari ko bishayma guru ama.
6: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगार

0: भनेर भन्नुभएको थियो। तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस?
12: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ मि।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो बा?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थेँ?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र

0: बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उप प्रमुखज्यू।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
9: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
9: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको

0: भन्नाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990-90। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83-987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नी बाबे कति दुखे को रात दिन दुखे को दुखे छु
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093998409

0: कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
22: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि
23: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
22: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
23: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा देशमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
22: ए हो र बाबु?
23: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
22: ए
23: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
22: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस?
26: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
31: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: आहा, अनि हुलाकमा पो जानु?
23: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
23: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
21: नेपाल सरकार विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदै यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के हो के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन

0: आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
13: लो, किन नि, के भयो, सन्चो भएन?
12: होइन, यतिकै जानै मन लागेन।
13: यतिकै पनि हुन्छ?
12: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति कामले पाल्नु भयो?
13: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
12: हस् म्याडम।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
16: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
17: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
18: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
17: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण

0: गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्नु योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
15: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
16: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
15: किन हो सन्यास लिने? बरु जाउँ न, फकाउन जाउँ न, हिँड।
16: आफूले लागेको माया त तरक तरक छ।
15: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउँ न, हिँड।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छु बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ सुखमय जीवन बिताउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
22: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि
23: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
22: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
23: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
22: ए हो र बाबु।
23: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
22: ए
23: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
22: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पचिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लाग्यो।

0: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
0: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
17: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
17: भो भो ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
20: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन

0: ಫೈನಲ್ಲಿ ಅವರಿಗೆ ಭಯ ಇದು ತಿಂಗಳಲ್ಲಿ ನಾಲ್ಕು
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ
3: ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु, हतियार

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।

0: बाटो बन्छ, समयमै बन्छ। म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल। अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ। शङ्का लागे उजुरी गरौँ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
9: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
9: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
8: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
9: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन

0: परियोजनाको फोन नम्बर 01-5421-7600 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
3: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: चेकइन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी। ल
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
7: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
18: लो, किन नि, के भयो, सन्चो भएन?
17: होइन, यतिकै जाने मन लागेन।
18: यतिकै पनि हुन्छ?
17: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
18: ए, कुरा त्यस्तो पो, ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
19: नमस्ते, कति कामले पाल्नुभयो?
18: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
10: नेपाल सरकार विज्ञापन।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले काङ्ग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै काङ्ग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुङ्गो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले काङ्ग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ्दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12-मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुङ्ग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीडित परिवारमाथि दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोगमध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको सुरुवात गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अङ्कगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कटी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानुन अनुसार प्रत्येक महिनाको 25 गतेभित्र ईडिटिएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिस गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आइड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-93।

0: नारा सहित भृकुरी मण्डपमा आजदेखि अटो सो सुरु भएको छ, जसमा 53 गाडीका ब्रान्ड र 200 भन्दा बढी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढाएको छ। उहाँले अल कायदामा आबद्ध सङ्गठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी सङ्गठनलाई आफ्नो आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर। नेपालले एसिसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डिएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 61 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद सेहादाता रमलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसिसी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतिदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
7: कम ऑन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
8: NBL ऑटो लोन,
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो

नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापन लगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने निर्णय गरेको छ। फोरमको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जति सक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, पालिकाको प्रयोग गरिरहेका जग्गाको भोकाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यान आकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो। फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपोस्ट बीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने बताउनु भएको छ। फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ। भक्तपुरमा तहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ। गाईजात्रा पर्वलाई लक्षित गरी भक्तपुरमा बाँसको व्यापार सुरु भएको हो। गाईजात्रा तहासा बनाउन बाँसको प्रयोग गरिन्छ। व्यापारीले भक्तपुरको पाँच तले मन्दिर परिसरबाट प्रतिकुटा 500 रुपियाँमा धमाधम बिक्री गरिरहेका छन्। आउँदो शनिबार भदौ 13 गते गाईजात्रा पर्व मनाइँदैछ। यो पर्वलाई लक्षित गरी चारवटा बाँस प्रयोग गरी तयार पारिएको तहासाको मूल्य 2000 देखि 2500 रुपियाँसम्म बिक्री हुने गरेको छ। सूर्यविनायक नगरपालिका 8 आशापुरीबाट पाँच तले मन्दिर परिसरमा बाँस बिक्रीका लागि ल्याउने गरिन्छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाकी 29 वर्षीय सुषमा भण्डारी, सिन्धुलीकी 28 वर्षीय करिना देवकोटा, झापाका 27 वर्षीय साजन खनाल, दोलखाका 34 वर्षीय पेमा लामा र ओखलढुङ्गाकी 27 वर्षीय तोम कुमारी थापा रहेका छन्। सुषमाले चेक रिपब्लिक पठाइदिने भन्दै एकजनाबाट 5,35,000, करिनाले लिथुआनिया पठाइदिने भन्दै एकजनाबाट 2,50,000, साजनले फिनल्यान्ड पठाइदिने भन्दै एकजनाबाट 12 लाख, पेमाले रोमानिया पठाइदिने भन्दै एकजनाबाट 1 लाख र तोम कुमारीले माल्टा पठाइदिने भन्दै एकजनाबाट 1,35,000 रुपियाँ लिई सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका आपद अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। ललितपुर महानगरपालिका 2 बल्खु चोक सडकमा गैराती बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। दुर्घटनामा गोर्खाको गण्डकी गाउँपालिका 3 घर भए काठमाडौँ बस्ने 18 वर्षीय विकास श्रेष्ठको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। र विश्वविद्यालय अनुदान आयोगले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप कलेज अफ इन्जिनियरिङ सहित रूपन्देहीका हरैया बहुमुखी क्याम्पस र परहोरा बहुमुखी क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा तयन प्रमाणपत्र प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा हिजो आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्नु खुसीको विषय मात्र नभई शैक्षिक संस्थाको उज्जवल भविष्यतर्फको महत्त्वपूर्ण सङ्केत भएको समेत बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। फोहोर व्यवस्थापनका विषयमा मेयर्स फोरमले प्रधानमन्त्रीसँग छलफल गर्ने, जग्गा व्यवस्थापन मुख्य चुनौती, अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने व्यवसायीको भनाई, स्वदेशी उत्पादन बढाएर रोजगारी सृजना गर्नुपर्नेमा जोड, र भक्तपुरमा तहासा बनाउन बाँसको व्यापार सुरु। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र ujyaloonline.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ
3: ल हुन्छ।
1: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञ

0: major number.
1: Hold on a sec. Bye.
2: 一排不好，第二个错。

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
10: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449-20664 र 98449-77530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093984099।

0: सुनाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ

0: के गर्दै थिएँ यत्रो मान्छे जम्मा भइसक्यो, ठिक आइज न।
1: आउँदैछु आउँदैछु आउँदैछु। किन नबोलिकी तिमी मसँग
2: किन बोल्नु त अच्छ न? यति पछि आएर पनि मलाई खबर दिनुभयो, अर्कै होला नि हजुरको बोल्ने मान्छे।
1: कहिले काहीँ त भइहाल्छ नि।
0: ए यी दुइटा के गर्दा छिटो गर्नु।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
6: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस् व्यक्ति वा संस्थालाई
10: किन खोज्नु भएको होला हजुर को पर्नु भयो
9: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले नै 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
11: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
14: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
16: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
17: माया र सद्भावले मात्र बालबालिकालाई
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भो सन्चो भएन?
18: हैन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ। रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
23: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
16: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
17: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
16: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
17: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
16: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
17: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
25: Huh?

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छैन अहिले।
1: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँ त्यहाँ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
1: ल, देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
0: 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो।
1: वयस्क नागरिकहरूलाई जापानिज इन्सेफलाइटिसको खोप दिने सरकारको तयारी, प्रकोपका रूपमा फैलिएको 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
2: पहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बस्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
0: चीनमा रोबोकपलाई ट्राफिक ड्युटीमा खटाइयो, ट्राफिक नियम उल्लङ्घनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दाबी।
1: र श्रीलङ्काका स्पिनर प्रभात जय सूर्य आइसिसीको कार्यवाहीमा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
4: फोन 056-494-333-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात् आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ्दो आउटसोर्सिङ अर्थात् नियमित क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद रन्जु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढङ्गले गर्नुपर्ने बताउनुभयो। राष्ट्रपाकी अर्की सांसद सृजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अध्यक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सहभागी धेरै सांसदहरूले आउटसोर्सिङ अर्थात् नियमित बाहेक कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
1: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा अघि बढिरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्न नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढिरहेको जिकिर गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नपिन्ने स्पष्ट पारेको छ।
0: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा 3 वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो टुङ्ग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पौडेलले पीडित परिवारमाथि दबाब दिएर भिडियो छायाङ्कन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीडालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आउँदो 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि भदौ 11 गते अर्थात् पर्सिका लागि पेशी तोकिएको छ। देउबा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर देउबा खड्का पक्षले आधिकारिकताको विवाद टुङ्गो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुने दावी गरेको छ। देउवा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्त्वका निर्णय तथा महाधिवेशन जस्तो महत्त्वपूर्ण राजनैतिक प्रक्रिया अघि बढाउन नहुने उनीहरूको भनाइ छ। यसअघि देउवा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानुनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्यासहितका विषयमा प्रश्न उठाएका छन्। देउबा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढक्याइरहँदा काङ्ग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै 15 महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढेको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत काम गरेर गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सालसम्मको अवधिमा 3,71,84,551 रुपियाँ गैर कानुनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो।
1: नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाडी आयात र राजस्वको संकलनको क्षेत्रका रूपमा मात्र नलिई उत्पादन, रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न व्यवसायहरूले सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको भ्रिगुडी मण्डलमा आजदेखि सुरु भएको 18 नाडा अटो सो 2026 उद्घाटन समारोहमा व्यवसायहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशमै उत्पादन तथा एसेम्बली बढाउँदै आयात प्रतिस्थापन गर्ने र यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढाउन सके गाडी र पाटपूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको भनाइ छ। अहिलेसम्म नेपालमा 63,000 बढी विद्युतीय गाडी नेपाल भित्रिसकेका छन्। झन्डै 2,000 चार्जिङ स्टेसनको सञ्जाल तयार छ। तर विद्युतीय गाडीको बढ्दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझै विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले औल्याएका छन्। प्रदर्शनीमा दुई पाङ्रे यात्रुवाहक तथा हल्का व्यवसायिक गाडीका गरी 53 ब्रान्ड सहभागी छन्। 200 बढी स्टल रहेको प्रदर्शनीमा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, ग्यारेज उपकरण, बैङ्क तथा बिमा कम्पनीका उत्पादन तथा सेवा समेटिएका छन्। आजदेखि सुरु भएको प्रदर्शनी आउँदो भदौ 14 गतेसम्म सञ्चालन हुनेछ।
0: काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई

0: वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: एनबिएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण, 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, बिहिबारका लागि पेशी तोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिने तयारी थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात् जेईको संक्रमण तीव्र रूपमा बढ्दै जानुका साथै ज्यान जानेको संख्या पनि बढ्न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिने तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बालबालिकामा राम्रो छ। अहिले संक्रमित हुनेहरूमा 90%भन्दा बढी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। गएको पुस यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ भने उनीहरूमध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा, मोरङ लगायतका तराईका जिल्लाहरूमा, विशेष गरी कोशी प्रदेश बाढी प्रभावित भएका प्रदेशमा बढी प्रभावित भएका छन्। वयस्कलाई दिन नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोध्नु भएको छ।
7: अहिले नेपालमा प्रयोग गरिरहेको जापानिज इन्सेफ्लाइटिस युद्धको खोप नीतिगत रूपमा हामीले बालबालिकालाई मात्र दिइरहेका छौँ, त्यही खोप वयस्कलाई पनि दिने मिल्ने खालको खोप हो।
8: कुन कुन जिल्लामा कुन उमेर समूहकालाई दिन लागेको हो?
7: गत सालदेखिकै कुरा गरौँ, गत साल हामीले यो जापानिज इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जापानिज इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौँ। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथि लाई यो राष्ट्रिय सल्लाहकार समितिले सिफारिस गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब करिब 114,000 हामीले खोप लगाएका थियौँ। चितवनको माडी त्यसै गरी नै 35 वर्षभन्दा माथिको सबैले लगायौँ र बाँकी भएका खोपहरू भरतपुरका केही ओडाहरूमा लगाएका थियौँ। जहाँ बढी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौँ। यसपालि हामीले 9 जिल्लालाई प्राथमिकतामा राखेका छौँ। 9 जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढी आइरहेको छ, झापा, सुनसरी, मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु, दाङ, रूपन्देही, कैलाली लगायतका 9 जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौँ।
8: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन् होइन?
7: पक्कै पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नको लागि समय चाहिँ लिन्छ। लाइभ एटेन्युएटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्न चाहिँ 1 महिनामा काम

0: गर्दा खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको रोगसँग लड्ने क्षमता बढाउन चाहिँ करिब करिब 2 हप्तामा अलिअलि उसले लड्न थाल्छ, त्यो मेच्युरिटी चाहिँ 1 महिनामा हुन्छ। त्यही भएर 2 हप्तादेखि 1 महिनाभित्रमा खोपले काम गर्छ भन्नुपर्छ।
1: कस्तोले चाहिँ खोप लिन मिल्दैन?
0: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लाउनुको लागि सिफारिस गर्दैन, गर्भको बच्चालाई असर गर्न सक्छ। उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ अस्पतालमा हुनुहुन्छ उहाँहरूलाई अहिले खोप लाउनुको लागि सिफारिस हामीले गरेका छैनौँ। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई जो क्यान्सरको उपचार गरेर राख्नु भएको छ लामो समयदेखि इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने केही औषधिहरू खाइराख्नु भएको छ उहाँहरूलाई यो खोप नलगाउनुको लागि सिफारिस भएको छ। खोपमा भएको कुराले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठुलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउन भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ, ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउन मिल्यो।
1: पर्याप्त खोप छ कि छैन यतिखेर?
0: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 महिनाको उमेरमा दिइराखेका छौँ। 12 महिनाको उमेरमा दिनको लागि 1 वर्षको लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। अब यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी भइरहेको छ।
1: अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौँ भन्ने केही छ प्रक्षेपण?
0: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ, त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाइबाट बच्ने हो डेङ्गु होस् अथवा जापानी इन्सेफ्लाइटिस होस् होइन हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिन, भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सघाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
2: हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम। नेपाल दर्पणमा खबरकै सिलसिला। पहिरोले अवरुद्ध कुदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सडक डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। डाकलाङ सडक भाँसिएपछि सडक डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोसी गाउँपालिका 2 कुदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सडक भाँसिएको थियो। सडक डिभिजन कार्यालयले ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सडकमा गाडी गुड्न थालेका छन्। सडक खुलाउन टिप्पर र ठुला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 विषय लिपिङ बस पार्कसम्म गाडी आवाजात गर्ने व्यवस्था बनेको छ। सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सडकलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सके लगतै सिन्सहको सीमा क्षेत्रमा आवाज जावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ।
3: आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण बिहानसम्म देशका धेरैजसो भूभागमा मौसम बदलिरहने र विभिन्न ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढिरहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा घिग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
2: मोहम्मद जयन्तीको अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै बिदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले बिदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपाल को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिसिंग फिलिंग रूट कैनल दाँत निकाल्ने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सकबाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिस गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
4: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्र पूर्ण सिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ।
5: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 जना सांसदलाई कार्यवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हिमा बेलवासे र भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कारवाहीको तयारी भएको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले 4 प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कारवाहीलाई वैधानिकता नदिन सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठक नै नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित 4 जना सांसदलाई पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
5: कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी नेकपाभित्र नै कुरा नमिल्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। 6 जना सांसदले मुख्यमन्त्री मंगलबहादुर साई विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। त्यही पत्रका कारण हिजोका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम नै हुन सकेन। यसअघि एमालेसँग भागभण्डाको कुरा नमिलेका कारण मन्त्री परिषद विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
4: आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परिसरमा ल्याएको छ। विभागले आजदेखि यसको सुरुवात गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरण त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अङ्क गत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनु पर्ने बाध्यता थियो।
5: शेयर बजार लगातार 3rd कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अङ्कले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैङ्क र निर्जीवन बिमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 3.23 अर्ब करोडको कारोबार भएकामा आज 357 कम्पनीको 1.04 करोड चार लाख इत्ता सेयर 4,10,00,000,000 रुपियाँमा किनबेच भएको छ।
4: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगत तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया सहर हाङझाउको व्यस्त चोकमा रोबोकप लाइट ट्राफिक ड्युटीमा खटाइएको छ। 6 फिट 2 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेसिनलाई सुम्पने उद्देश्यले सञ्चालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेसन सेन्टरका प्रमुख काउ हुईका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाडी र ट्राफिक सङ्केतको उल्लङ्घन गर्दै बाटो काट्ने पैदल यात्रीको पहिचान गर्न क्यामेरा, राडार तथा आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गर्दछ। रोबोटहरूको बाटो, पार्किङ र ट्राफिक नियम सम्बन्धी प्रश्नहरूको जवाब दिनका साथै आपतकालीन सुविधा मार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ। सुपकनले गएको मे महिनामा हङजुङमा 15 रोबोट परिचालन गरेको छछ। कम्पनीका अनुसार तिनले 170,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाडी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरैले घटाउन मद्दत गरेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले श्रीलङ्काका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आइसिसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलङ्काको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जयसूर्याले आफ्नो ब्याटले बााउन्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आइसिसीले उनलाई सचेत गराउँदै 1 डिमेरिट अङ्क दिएको छ। यससँगै जयसूर्या कोलम्बोमा चलिरहेको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि आइसिसीले भारतका ब्याटर एजेसबी जयसवाल र श्रीलङ्काका तीव्र गतिका बलर असिता फर्नान्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नान्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाडीबीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाडी अघि बढ्दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो। अहिले श्रीलङ्काले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृङ्खलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण,
4: 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो,
5: वयस्क नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तैयारी, प्रकोपका रूपमा फैलिएका 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने,
4: चीनमा रोबोकपलाई ट्राफिक ड्युटीमा खटाइयो, ट्राफिक नियम उल्लङ्घनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी,
5: र श्रीलङ्काका स्पिनर।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
7: मद्यपान र धुम्रपान सेवन नगरौँ,
8: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न।
10: भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
13: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
16: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
20: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
16: गुरुआमा।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु?
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्दिनँ।
1: हस्, नमस्कार।

0: मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
1: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
2: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार विज्ञापन हो।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुहाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।

सबै गाउँलेहरूलाई धन्यवाद छ। बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ। दुलादुलै नाचिदिनु पर्यो।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन

0: त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हजुर। हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
8: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो, किन नि, के भयो, सन्चो भएन?
18: होइन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
13: म सानै उमेरमा बेचिएँ, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
20: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
21: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो

0: किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नुभएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
14: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
14: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नुसँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई

0: सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
1: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।